0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
6: यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
7: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल जेठ 20 गते बुधबार, सन् 2026 जुन 3 तारीक अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि।
9: काया कैरन का साथमा
10: किसान पाइप प्रोडक्ट्स प्राली,
9: राष्ट्रको शान किसान,
10: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता।
7: आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
8: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै, पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
11: पानी खानको लागि जब समस्या छ भने कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला, त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला।
7: ब्लू ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता, प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
8: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा, एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित

ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला आजका सबै जसो पत्रिकाले नेपाल संघको सीमा विवादमा भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको खबर छापेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला नेपाल भारत सीमा विवाद द्विपक्षीय मामिला भएको भारतले स्पष्ट पारेको छ। भारतीय सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा रहेकै बेला भारतीय विदेश मन्त्रालयले दुई देश बीचको सीमा सम्बन्धी मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहने उल्लेख गरेको हो। अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतले नेपाल भारतको द्विपक्षीय विषय भएकोमा जोड़ दिँदै तेस्रो पक्षको भूमिकालाई अस्वीकार गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभएको छ, भारत नेपाल सीमाको लगभग 98% हिस्साको सीमांकन निर्धारित भइसकेको छ, तर पनि केही क्षेत्रहरूमा केही समस्याहरू छन् जसको समाधान हुन बाँकी छ। गण्डक नदीमा बहाव परिवर्तन हुनाले यो स्थिति उत्पन्न भएको हो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र 10 गजा क्षेत्रमा अतिक्रमणको मामिला समेत रहेको उहाँले बताउनु भएको छ, जसको संयुक्त रूपमा मानचित्रण भइरहेको जयसवालले बताउनुभयो। सीमा सम्बन्धी सबै समस्याहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना गरिएका छन्। सबै सम्बन्धित पक्षहरू स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिलाहरू छन् त्यसमा तेस्रो पक्षको भूमिका छैन। प्रवक्ता जयसवालले भन्नुभयो, प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतले पनि सरोकार राख्नुपर्ने मान्यता रहेको बताउनु भएको थियो। भारत भ्रमणमा रहेका सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले हिजो भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री शाहसँग सभापति लामिछानेले नयाँ दिल्लीमा भेट गर्नुभएको हो। भेटमा दुवै पक्षले भारत र नेपाल बीचको विशेष सम्बन्धलाई अझ सुदृढ़ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको शाहको सचिवालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ। यस्तै लामिछानेले हिजो नै भारतका विदेश मन्त्री एस जयशंकर र सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग पनि भेटवार्ता गर्नुभयो। जयशंकरसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको क्रममा नेपाल भारत सम्बन्धका विभिन्न आयाम राजनैतिक सहकार्य लगायतका विषयमा छलफल भएको थियो।
2: सरकारले जेठ 15 अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरेको आर्थिक विधेयक भोलिपल्ट जेठ 16 गते त्यहाँबाट हटायो। त्यसको दुई चार घण्टापछि फेरि राख्यो, जसमा करका दर र व्यवस्थाहरूमा केही घटबड गरिएको छ। अहिले अर्थ मन्त्रालयको वेबसाइटमा रहेको आर्थिक विधेयक तेस्रो संशोधन हो। जेठ 15 अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै पेश भएको आर्थिक विधेयक हिजोसम्म चार पटक परिवर्तन गरिसकिएको छ। हरेक परिवर्तनमा केही करका दर घटाइएको छ भने केही थपिएको छ, केहीलाई राहत दिएको छ भने केहीलाई भारी कर लगाइएको छ। बजेट सार्वजनिक भएकै भोलिपल्टदेखि यसरी मनपरी रूपमा करका दर हेरफेर हुनुलाई धेरैले चासो र आशंका रूपमा लिएका छन्। विधेयकमा अर्थमन्त्रीले करका दर हेरफेर गर्न पाउने व्यवस्था रहे पनि त्यसको आफ्नै विधि र प्रक्रिया रहेकाले त्यस विपरीत गएर परिवर्तन गर्न नपाइने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउनुहुन्छ। यस्तै सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि सरकारले मनपरी ढंगले आर्थिक विधेयकमा करका दरहरू परिवर्तन गरेर चलखेल गर्न खोजेको बताउनुभयो। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, आजको कान्तिपुर दैनिकमा खबर छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अगाडि बढ़ाएको छ। अहिलेसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी तीन प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मार्फत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन ओएनएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गएको 30 वैशाखमा राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली 2073 मार्फत सरकारले प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र सूचना प्रविधि सम्बन्धी विस्तृत जिम्मेवारीहरू थप गरेको छ। समितिले 2 महिना लगाएर प्रतिवेदन बनाइसकेको र त्यो अहिले अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अर्यालले बताउनुभयो। यही प्रतिवेदनको आधारमा अबको 1 महिनाभित्र नयाँ कार्यालयको विस्तृत स्वरूप टुंगो लगाइनेछ। चैत 13 मन्त्री परिषद बैठकले स्वीकृत गरेको सयबुदे सरकारको कार्यसूचीको बुदा 39 3 महिनाभित्र सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गरिसक्ने उल्लेख थियो। सूचना प्रविधि सम्बन्धी सबै सार्वजनिक निकायलाई यो कार्यालय अन्तर्गत सञ्चालन गर्न व्यवस्था मिलाइने बुदामा भनिएको थियो। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकको खबर कान्तिपुरले छापेको छ।
2: कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरैजसो बर्खामा पानी पर्दा हिलामै हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम छ। पहिरोले सड़क अवरूद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्ने गरेका छन्। मेची राजमार्ग अन्तर्गत इलामको माइखोला राजदवाड़ी खण्ड पनि उच्च जोखिममा छ। ठूलो वर्षा हुनासाथ त्यो खण्ड अवरूद्ध हुने गर्दछ। इलामकै रोम गाउँपालिकाको कोलबुङ क्षेत्र पनि पहिरोको उच्च जोखिममा छ। यसैबीच विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको मुगलिन पोखरा खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिङसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिन्छ। निजी गाड़ीहरूको यात्रा अवधि भने अझै कम समयमा पार गर्न सकिन्छ। वर्खा नजिकिँदै जोखिममा राजमार्ग आजको नागरिक दैनिकमा खबर छ।
1: काया कैरनमा मधेसमा पानीको संकट जटिल बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बाट, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राजसभा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीज भेटवार्ता, आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा वर्खा नजिकिँदै जोखिममा राजमार्ग लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। मधेसका जिल्लाहरूमा चापाकलमा पानी सुक्ने वा कम हुने समस्या शुरू भएको छ। यस वर्ष नेपालमा प्री मनसूनमा औसत भन्दा बढ़ी वर्षा हुँदा नदी तथा खोलाहरूमा पानीको सतह तुलनात्मक रूपमा बढ़िरहेको भए पनि मधेसमा भने जेठ लागेसँगै चापाकलमा पानी घटेको हो। झण्डै एक दशकदेखि शुरू भएर भयावह बन्न थालेको पानीको अभावबाट यसपालि पनि मधेसका बासिन्दा पीड़ित भएका छन्। यस वर्ष मनसूनमा कम वर्षा हुने अनुमानले मधेसमा पानीको संकट अझ बढ़ने चिन्ता छ। मधेसमा पानीको संकट बढ़नुको कारण नदीको जथाभावी दोहन र चुरे विनाश रहेको विज्ञहरू बताउँछन्। चुरे संरक्षणका लागि आवाज उठाइरहेका अभियन्ताहरू समस्या झनझन जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
6: चुरेको निरन्तर विनाशसँगै अल्पवृष्टिको मार्न परेका तराई मधेसवासी खानेपानीको विकराल संकटसँग जुत्दैछन्। मधेसमा पर्सा, बार, रौतहट, सिराहा, धनुषा लगायतका जिल्लाको धेरै ठाउँमा खानेपानीको समस्या छ। एक दशक अघिसम्म हातले चलाउने चापाकलबाटै पानी आउने भए पनि त्यो सुक्दै गएको चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
7: फर्स्ट चरणमा त तपाईँको यो ह्यान्ड पम्प जुन हुन्छ त्यसको पानी सुक्यो, विस्तारित डिप बोरिङहरू पनि मास्दै गयो। त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासियो। कारणले अहिले सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700, 800, 1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। अब त्यो आज 1000मा हामीहरू तान्दैछु पानी, के 1000 फिट भन्दा तल पानी छ?
6: पहाड़ी क्षेत्रमा मुहानको पानी धेरै प्रयोग हुन्छ, तर तराई मधेसमा घरायसी प्रयोग गर्ने सबैजसो पानी भूमिगत हो। नहरको सुविधा भएको सीमित ठाउँमा बाहेक धेरै जसो ठाउँमा खेतीपातीमा पनि भूमिगत पानीकै प्रयोग हुन्छ। तर भूमिगत पानी सुक्दै जाँदा खेतबारीमा सिंचाई गर्न पनि समस्या परेको छ।
7: पहिला हामीहरू गर्मीधार खेल्थ्यो, एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो, 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले काट्थे। तर आज तपाईँको 24 घण्टामा हेर्छु मटर चलेको गरिहाल्छ 24 घण्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम।
6: जमिनको सतहबाट धेरै तलसम्म पानी नहुँदा सतहमा लगाएको पानी चाँडै सुक्ने भएकोले धान खेतमा पानी लगाइरहनु परेको हो। यस्तै एक दशक अघिसम्म माछा पालनका पोखरीमा आकाशीय पानीले धान्ने भए पनि अहिले मोटर चलाएर पानी लगाइरहनु पर्छ।
7: पहिला हामीहरू केटाकेटी हुँदाखेरि यो वैशाख ज्येष्ठ महिनामा मटर लगाएर पोखरीको पानी सुखाएर अनि माछा मार्थ्यो मान्छेहरू। जोसुकै पोखरीमा पानी सुखाए पछाडि मात्रै सुक्थ्यो, पोखरीका पानी सुखाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छे। 10 वर्ष पहिला तपाईँको मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मटर प्रयोग हुँदैन थियो, बर्खाको पानीले नै पुग्थ्यो। तर आजकल यदि 24 घण्टा पानी हालिएन भने सबै माछा मर्छ। त्यहाँ
6: खाने तथा घरायसी कामको लागि पानीको हाहाकार छ। खेतीपाती, माछा पालन लगायतमा पनि समस्या बढ़ेकाले जीविका नै समस्या पूर्ण बन्दै गएको चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
7: पानी जब खानको लागि जब समस्या छ भने अब कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला। गाउँमा तपाईँ तराईमा प्रत्येक घरमा तपाईँको बाख्रादेखि लिएर गाई भैँसीसम्म पनि पाल्ने गर्छन् त, त्यो त के असर पर्यो होला? त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला? अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला?
6: एकातिर जमिन मुनिबाट अत्यधिक पानी निकालिएको छ अनि अर्कोतिर नदी र चुरेमा भइरहेको दोहनले पुनः भरण हुन सकेको छैन। बर्खामा परेको पानीले भूमिगत स्रोत रिचार्ज हुँदा समस्या केही कम भए पनि केही वर्षदेखि मधेसले खेपिरहेको सुक्खापनका कारण अवस्था भयावह बनेको छ। यो जटिल समस्या कम गर्न सरकारले चुरेको संरक्षण, नदीजन्य उत्खननको व्यवस्थापन र जमिन पुनर्भरणका लागि उपयुक्त काम गर्न ढिलाइ गर्नुहुन्न।
1: चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मधेस सहित देशको मौसम सम्बन्धी खबर। आज पनि मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़ने हुनाले अत्याधिक गर्मी हुने अनुमान गरिएको छ। मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरी आसपास क्षेत्रमा गर्मी अत्याधिक हुने अनुमान छ। पहाड़ी तथा हिमाली भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रोकको जोखिम बढ़न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सल्लाह छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीका कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्।
2: सरकारले भूमि समस्या समाधानका लागि भन्दै आयोगकै हैसियतको समिति गठन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गठन गरेको भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तुलाई नियुक्त हुनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार समितिका सदस्यहरूमा काठमाडौँका अमीर प्रसाद नेउपाने, लमजुङकी पद्मनिधि सोती र काठमाडौँकी डाक्टर रोशना श्रेष्ठ रहनु भएको छ। भूमि सम्बन्धी समस्या समाधान गर्ने भन्दै 2046 सालको प्रजातन्त्र पुनस्थापना यताको 36 वर्षमा 16 आयोग र 1 समिति गठन भइसकेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको 7 समिति बनाएपछि यो संख्या 17 पुगेको छ। तर न सुकुम्बासीको समस्या हल भएको छ, न त अव्यवस्थित बसोबासको समस्या नै सुल्झिएको छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरेर झण्डै 12 लाख परिवार छन्, जससँग 50 लाख भन्दा बढ़ी जनसंख्या प्रत्यक्ष जोड़िएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: नवयुवा आन्दोलनको बेला सरकारी कार्यालयसँगै जलेका राष्ट्रिय परिचय पत्र पुनः बनाउन सरकारले सेवाग्राहीलाई जरिवाना तिराएको छ। आफ्नो सम्पत्तिको सुरक्षा गर्न नसकेको सरकारको कारण सर्वसाधारणले प्रशासनिक झन्झट मात्रै बिहोर्नु परेको छैन, उल्टो 500 रूपियाँ जरिमाना पनि बुझाउनु परेको हो। भदौ 24 मोरङ जिल्ला प्रशासन कार्यालयमा आगजनी भएपछि राष्ट्रिय परिचय पत्रका कार्ड र डिजिटल विवरण नष्ट भएका थिए। प्रशासनले अहिले कार्ड लिन आउने नागरिकसँग फेरि नयाँ फोटो खिचाउने र 500 रूपियाँ असूल गर्ने गरेको छ, जबकि नागरिकको आफ्नै गल्तीका कारण पुनः कार्ड बनाउनु पर्दा मात्रै जरिवाना शुल्क लिने गरिन्थ्यो। नवयुवा आन्दोलनमा आगजनीको बेला क्षति भएपछि राष्ट्रिय परिचय पत्र पुनः बनाउँदा सेवा गरेलाई 500 रूपियाँ शुल्क लागेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। प्रहरी हिरासतमा ज्यान जानुलाई कानूनी, मानवाधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानून तथा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेका व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा उसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासतमा र कारागारमा प्रत्येक वर्ष ज्यान गुमाउने त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार सन् 2021 देखि 2025 पाँच वर्षमा हिरासतभित्र मात्रै 21 थुनुवाको ज्यान गएको छ। यस्तै कारागारभित्र 275 कैदीबन्दीको ज्यान गएको छ। यो तथ्याङ्कले हिरासतमा वर्षमा औसत 4 र कारागारमा 55 भन्दा बढ़ीको ज्यान जाने गरेको देखाउँछ। हिरासतमा ज्यान जानु गम्भीर विषय हो, सामान्य ढंगले बुझ्नु हुँदैन, इन्सेकका सूचना अधिकारी कृष्ण गौतम भन्नुहुन्छ। त्यसैगरी एडभोकेसी फोरमका कार्यक्रम संयोजक कुमार थपलियाले ज्यान गुमाउने अधिकांश सीमान्तकृत समुदायका व्यक्ति रहेका बताउनुभयो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लू ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपण स्थल फेरि संचालनमा आउन सन् 2028 लाग्न सक्ने जनाएको छ। यसले कम्पनीको आउँदो अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पार्न सक्ने चिन्ता बढ़ेको छ। न्यू ग्लेन ब्लू ओरिजिनको महत्वाकांक्षी ठूलो क्षमताको रकेट परियोजना हो। यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पार्ने अनुमान गरिएको हो। गएको बिहिबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्याराभेरल अन्तरिक्ष केन्द्रमा ब्लू ओरिजिनको न्यू ग्लेन रकेटको इन्जिन परीक्षणको क्रममा शक्तिशाली विस्फोट भएको थियो। उडान अघि गरिने स्थिर इन्जिन परीक्षणका बेला भएको यो दुर्घटनाले प्रक्षेपण स्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो केन्द्र अहिले न्यू ग्लेन रकेट प्रक्षेपण गर्न प्रयोग हुने ब्लू ओरिजिनको एकमात्र सक्रिय प्रक्षेपण स्थल भएकोले दुर्घटनाले कम्पनीको आउँदो योजनामा असर पार्ने देखिएको छ। नासाका प्रशासक जारेड आइज्याकम्याले क्षतिग्रस्त संरचनाको मरमत र पुननिर्माण जटिल हुने बताउँदै पुनः पुनर्स्थापनाको लागि सन् 2028 अर्थात 2 वर्षसम्म लाग्न सक्ने संकेत गर्नुभएको समाचार संस्था एपीले जनाएको छ।
2: अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डमा शुरू हुँदैछ। प्रतियोगितामा 7 प्रदेशका 686 खेलाड़ी सहभागी हुँदैछन्। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि खेलाड़ीहरूबीच प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा 26 तथा कराते, तेक्वान्दो र उसुमा समान 12-12 स्वर्ण पदकका लागि खेल हुनेछन्। भलिबल र कबड्डीमा समान 2-2 स्वर्ण पदक समावेश छन्। एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछन्।
1: खेलकै अर्को खबरमा एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 हुनेछ। त्यसपछि 29 सेमी फाइनलका खेल तथा जेठ 30 तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। अब केही खबर संक्षेपमा। प्रहरीले पक्राउ गरेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा 4,15,000 रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ। नागरिकता लेखत कृत्य सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले हिजो उहाँलाई पक्राउ गरी अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर हिजो साँझ नै रिहा हुनुभएको हो। पर्साको ठोरी गाउँपालिका 2 ठोरी जंगलबाट सिंहलाई प्रहरीले हिजो बिहान पक्राउ गरेको थियो।
2: राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनामा बाँध विद्युत गृह लगायत सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल रमणजीवीको 1,20,00,00,000 बैंक जमानत राज्य कोषमा तानिएको छ। निर्माण कम्पनीले काम नगरेपछि तोडिएको ठेक्का प्रकरणमा कार्य सम्पादन जमानत सहित कुल 3,60,00,000,000 जफत गर्नुपर्नेछ। पहिलो चरणमा पेशकी भुक्तानको 1,20,00,00,000,000 बैंक जमानत सरकारी ढुकुटीमा ल्याइएको छ। सिंचाई विभागका महानिर्देशक मित्र बरालले कार्य सम्पादन जमानत पनि जफत गर्ने प्रक्रियामा रहेको बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ,
1: विपक्षी राजनैतिक दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर हिजो पनि प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेका छन्। विपक्षीहरूको निरन्तरको अवरोधपछि सभामुखले हिजोका लागि तय गरिएका सबै कार्यसूचीलाई हटाएर अर्को बैठक 25 गते बस्ने गरी स्थगित गर्नुभएको छ।
2: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी हो।
1: काया कैरनमा अब पालो उखानको,
2: घोडा चम्केको र हात्ती लम्केको।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक,
2: नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, रासोपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता।
1: आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
2: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
1: ब्लू ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता, प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
2: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा। एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, दीपक गौतमले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। कार्टुन काम नगर्ने तर उत्कृष्ट हुने कर्मचारीसँग सम्बन्धित छ। यहाँ उत्कृष्ट कर्मचारीको पदक छ, एकजनाले पदक बोकेका छन् अनि पदक पाउने कर्मचारी कार्यालयमा भने मस्त निद्रामा छन्। उनलाई उठाउँदै पदक समातेकाले भन्दैछन्, उत्कृष्ट कार्य सम्पादनको अवार्ड ग्रहण गर्न उठ्नु सर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीका 3 जिल्लामा दादुरा देखियो। भारतबाट आएकाहरूमा संक्रमण देखिएको पुष्टि। आजदेखि खोप लगाइने।
1: कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत। आज प्रदेश सभामा सार्वजनिक हुने।
0: वीरनगर नगरपालिकाले कर्णालीका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने। नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता।
1: र मेयरको फुटबलमा सुर्खेतको सिमता र पञ्चोपुरी पनि सेमी फाइनलमा प्रवेश। सल्यानको बनगाड र कालीकोट बाहिरिए। हिमाल पहाड तराई जोड्छौ सबैलाई। बिहान 6:30 बजेको धेरै खबरबाट दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीका 3 जिल्लामा दादुराको संक्रमण देखिएको छ। सुर्खेत, कालीकोट र जाजुकोटमा दादुराका बिरामीहरू भेटिएका हुन्। 3 जिल्लामा दादुराका बिरामीहरू देखिएपछि त्यसको उपचार, खोप लगायतका कामहरू थालिएको छ। भारतबाट आएका र विगतमा खोपबाट वञ्चित भएकामा दादुरा देखा परेको जनाएको छ। सुर्खेतमा 3 जनामा, जाजुकोटमा 4 जना र कालीकोटमा 4 जनामा दादुरा देखिएको हो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले गोबाकोट नगरपालिका 9 बोटीचौर नजिकमा बसोबास गर्ने ज्वरोका बिरामीको रगत परीक्षणका लागि पठाइएकोमा 5 जना 5 नमूनामा 3 जनामा दादुरा पुष्टि भएको जनाएको छ। अरू पनि नमूना पठाएकोमा पोजिटिभ देखिएपछि बिरामीलाई घरमै आइसोलेसनमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनन बहादुर बुढाले बताउनु भएको छ। दुर्गाकोटमा दादुरा देखा परेकोमा 1 जना 10 महिनाका, 2 वर्षका र 15 वर्षका बालक रहेका छन्। उहाँका अनुसार उनीहरू विगतमा खोपबाट वञ्चित भएको पाइएको छ। रोजगारीका लागि भारत जाने गर्दा खोपबाट छुटेको भन्दै वरिष्ठ जनस्वास्थ्य निरीक्षक बुढाले अहिले उनीहरूलाई घरमै आइसोलेसनमा राखिएको बताउनु भएको छ। यस्तै आज र भोलि गुर्बाकोटमा रहेका करिब 1,300 बढी 15 वर्ष मुनिका बालबालिकालाई दादुरा खोप लगाउने तयारी भइरहेको उहाँको भनाइ छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराईले विगतमा खोप लगाउन छुटेकालाई पनि यसपटक खोप लगाइने बताउनुभयो। उता जाजुकोट र कालीकोटमा पनि दादुराका बिरामी फेला परेका छन्। जाजुकोटमा 4 जना र कालीकोटमा 4 जनामा दादुरा देखा परेको छ।
1: यसैबीच प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दादुरा देखा परेका जिल्लामा सम्बन्धित स्वास्थ्य कार्यालयका फोकल पर्सन मार्फत खटाएर त्यहाँको अवस्था बुझिरहेको बताएको छ। निमित्त निर्देशक मान कुमारी गुरूङले सम्बन्धित ठाउँमा स्वास्थ्य कर्मी र खोप पठाउने कार्य भइरहेको बताउँदै थप फैलिन नदिन सतर्कता र सचेतना थालिएको बताउनुभयो। उहाँले सुर्खेत, कालीकोट र जाजरकोटमा देखिएका दादुराका बिरामी भारतबाट आएका रहेको बताउनु भएको छ। जाजरकोटको भेरी नगरपालिका 11, कालीकोटको खडाचक्र नगरपालिका 11 दादुराका बिरामीहरू देखिएको हुँदा खोप लगाइने तयारी भइरहेको छ। जाजरकोटमा 4,000 जना र कालीकोटमा 500 जना बाल बालिकालाई खोप लगाउने तयारी छ। भारत जाँदा खोप लगाउन छुटेको हुँदा फर्किने क्रममा दादुराको मात्रा नभएर अन्य रोगबाट पनि प्रभावित बन्ने गरेको पाइएको उहाँको भनाइ छ। सन् 2026 भित्र दादुरा रोग निवारण गर्ने सरकारको लक्ष्य छ, तर विभिन्न जिल्लामा पुनः दादुरा रोग देखिएपछि रोग निवारणमा चुनौती थपिएको छ। यसैबीच जिल्ला खोप समन्वय समितिका संयोजक एवं सुर्खेतका जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले दादुरा देखिएको स्थानमा तत्काल खोप पठाई नियन्त्रणमा ल्याउन सुझाव दिनुभएको छ। उहाँले खोप लगाउन छुटेका नै प्रभावित भएको हुँदा विगतमा छुटेकाहरूलाई पनि यसपटक खोप लगाउन आग्रह गर्नुभयो।
0: यसै सन्दर्भमा हामीले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढालाई सुर्खेतको गुर्बाकोटमा देखिएको दादुराको अवस्था कस्तो छ भनेर सोधेका छौं।
2: के हो भन्दाखेरि अब सुर्खेत जिल्ला लगायत कालीकोट र जाजरकोटमा पनि देखिएको छ। त्यो लगायत हाम्रो सुर्खेत जिल्लामा 13 गते मात्र इण्डियाबाट आएको जुन एउटा त्यहाँको दलित बस्ती थियो, वादी समुदाय, त्यहाँ देखिएको छ। र इण्डियाबाट उनीहरू आउँदाखेरि इण्डियाले पनि इण्डियामा पनि खोप नलगाएको र यहाँ तिनीहरूको कार्डहरू हेर्दा, तिनीहरूको रेकर्ड हेर्दाखेरि यहाँ पनि खोप नलगाएको देख्दाखेरि 7 गते उनीहरू इण्डियाबाट आएछन् र 13 गते हामीले ज्वरो आएर अनि त्यो ऱ्यासेज हल्का बिमिराहरू आइसकेपछि ती बच्चाहरूको हामी यहाँबाट डब्ल्युएचओ टिम, हामी पालिका स्वास्थ्य शाखा लगायतका टिमहरू गएर हामीले ती 7 जनाको सिम्पल ल्याएर माथि केन्द्रीय प्रयोगशालामा, राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइसकेपछि 5 जना पठाएको मध्ये 3 जनाको पोजिटिभ भइसकेपछि हामीले तुरन्तै भोलिपल्ट गएर त्यहाँ हामीले त्यहाँका समुदायलाई, त्यहाँका सबै जनप्रतिनिधि बोलाएर र त्यहाँ प्रभावित बस्ती हो त्यो बाध्य समुदायलाई बोलाएर हामीले यहाँ गएर जनचेतनाका कामहरूदेखि लिएर अब आइसोलेसनदेखि लिएर सबै खोपका कुराहरू गर्यौं र

0: सीमित सातवटा घरहरूमा मात्रै संक्रमण फैलिएको छ र बाहिर कुनै पनि ठाउँमा छैन र सबैलाई सचेत गराइएको छ।
1: यो त्यहाँ यस्तो खालको समस्या छ भनेर चाहिँ कसरी पहिचान भयो?
0: यो अब त्यहाँ स्वास्थ्य शाखाबाटै खबर आएपछि हामी गएका थियौँ र ती बस्तीहरूमा हल्का पहिल्यैदेखि पनि ज्वरो आइराख्ने अब कुपोषणवाला बच्चाहरू पनि थिए र इण्डियाबाट आएको र इण्डियाबाट उनीहरूले कुनै पनि खोप नलगाएको इण्डियामा र यहाँ आइसकेपछि पनि उनीहरूलाई ज्वरो आइसकेपछि बिमार देखिएपछि हामीले त्यो खबर पालिकाबाट पाइसकेपछि तुरन्तै हामी गएर त्यहाँबाट सेम्पल ल्याइसकेपछि सेम्पल काठमाडौँ पठाइसकेपछि रक्त नमुना काठमाडौँ पठाइसकेपछि बल्ल पोजिटिभ देखिसकेपछि त्यसरी खोप पनि नलगाएको बालबालिकाहरू छन् र खोपै नलगाएकोलाई मात्रै यो दाबिरा देखिएको छ।
1: अब जस्तो त्यो गुरुबाकोट वडा नम्बर 9 का जो 6 महिनादेखि 15 वर्षसम्मका बाल बालिकालाई यहाँले खोप दिने कुरा गर्नुभयो, जो चाहिँ योभन्दा पहिला पनि खोप लगाइसकेकालाई पनि दिने हो कि सीमितलाई दिने के गर्नु भएको छ?
0: अब यसमा के हुन्छ भने हामी अब त्यो लक्षित वर्ग भनेको हामी करिब करिब 1500 बाल बालिकाहरूलाई 6 महिनादेखि 15 वर्षसम्मका बाल बालिकाहरूलाई करिब करिब 1500 देखि 1800 बाल बालिकाहरूलाई हामीले 20-21-22 गते खोप दिँदैछौँ र यो अभियानमा के हुन्छ भने हाम्रो आउटब्रेक रिस्पोन्स इम्युनाइजेसन सिस्टममा के हुन्छ भने हामीले पहिला अभियानमा लगाएको अथवा नियमितमा लगाएको खोप लगाएको छ भने पनि हामी ती बालबालिकाहरूलाई सम्पूर्णलाई खोप दिन्छौँ अभियानको रूपमा।
1: यो जस्तो दादुरा छ भन्ने एउटा सामान्य नागरिकले कसरी थाहा पाउँछ कि लक्षणहरू त्यस्ता के?
0: एकदम हामीले बुझ्नुपर्ने के छ भने यसमा ठूलो कुनै केही पनि छैन। यदि बच्चालाई ज्वरो आएर ज्वरा सँगसँगै अब बिमिरा शरीरमा बिमिराहरू अथवा ऱ्यास हुन्छ, ज्वरो र ऱ्यास आउन बित्तिकै हामीले नजिकको स्वास्थ्य संस्थामा अथवा हस्पिटलमा गएर हामीले तुरन्तै सम्पर्क गर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढा भेरी खबरसँग कुराकानी गर्दै।
2: कुराकानीपछि भेरी खबरमा अब बाँकी खबर। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ। मन्त्री परिषदको बैठकले आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम स्वीकृत गर्दै आज बस्ने प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ। प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट आज दिउँसो 3 बजे प्रदेश सभामा प्रस्तुत हुने बताउनु भएको छ। यस्तै बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकास गर्ने निर्णय पनि गरेको छ। निर्णय अनुसार घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन 4,74,72,000 रूपियाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सम्बन्धित स्थानीय तहलाई अख्तियारी प्रदान गरिने भएको छ। प्रदेश सरकारले रकम सम्बन्धित स्थानीय तह मार्फत वितरण गर्नेछ भने आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सम्मान स्वरूप जीवन निर्वाहमा सहयोग पुर्याउने जनाइएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा

0: बिडीका ठुटाहरू नफालौं। कहीं कतै बन्डरिलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौ। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: रेडियो भेरी एफएम।
7: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका 3 जिल्लामा दाजुरा देखियो। सुर्खेत, कालीकोट र जाजरकोटमा दाजुराका बिरामी पुष्टि, खोप अभियान सञ्चालन गरिने। कर्णाली सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा सार्वजनिक हुने। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। कर्णाली प्रदेशका बिरामीलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीले आवश्यक रगत निशुल्क प्राप्त गर्ने भएका छन्। आर्थिक वर्ष 2082-83 नीति कार्यक्रम तथा बजेट मार्फत विनियोजन गरिएको रकमबाट वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता भएको हो। सम्झौता अनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंक मार्फत बिरामीलाई निशुल्क रगत उपलब्ध गराइने भएको हो। सम्झौता पत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले हस्ताक्षर गर्नुभएको छ। सम्झौता कार्यक्रममा नगर प्रमुख ढकालले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिकहरू उपचारबाट वञ्चित हुन नहुने बताउनु भएको छ। उहाँले रगत अभावकै कारण बिरामी र उनका परिवारले भोग्नुपर्ने पीड़ा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले सम्झौतापछि ब्लड बैंक मार्फत सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउँदै आवश्यक रगतको उपलब्धता सुनिश्चित गर्न रक्तदान अभियानलाई समेत थप सशक्त बनाइने बताउनु भएको छ।
7: सल्यानका विभिन्न ठाउँमा 8 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ। बनगाड कुपिन्ड नगरपालिका 12 चौर स्थित सिद्ध गुफा सामुदायिक वनबाट 3, बस्नेउरा सामुदायिक वनबाट 3 र त्रिवेणी गाउँपालिका 5 डाँडासल्ली सामुदायिक वनबाट 2 गरी 8 थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले बन्दुक वन्य जन्तु चोरी शिकारी गर्नका लागि लुकाएको हुन सक्ने बताउनुभयो। पछिल्लो एक हप्तामा यी भरुवा बन्दुकहरू बरामद गरिएको हो।
5: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनुभयो। शाहलाई दलको नेताबाट हटाउन नेपाली कंग्रेसका बहुमत संसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य देवान सिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।
7: सुर्खेत प्रहरीले विरेन्द्रनगरबाट लागू औषध सहित 2 भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको श्रीवस्ती घर भएका अन्दाजी 23 वर्षका त्रिपुरारी लाल र बहराइस नानपाराका 56 वर्षका दिलीप कुमार सिंह रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरीकारले सुर्खेतका प्रवक्ता प्रहरी नायक उपरीक्षक कविन्द्र सिंह बोहराले उनीहरू वीरेन्द्रनगर नगरपालिका 3 कोठा भाडा गरी बस्दै आएको खुलेको छ। वीरेन्द्रनगरको गण्डकी लाइनमा उनीहरू लागू औषध कारोबार गरिरहेको भन्ने सूचनापछि प्रहरी त्यहाँ पुगेको हो। शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर तथा डेढा कोठा खान तलासी गर्दा शुद्ध 7 ग्राम 950 मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको बोहराले बताउनुभयो। उनीहरू विरूद्ध थप अनुसन्धान भइरहेको उहाँको भनाइ रहेको छ।
5: रुकुम पश्चिममा 10 केजी अफिम सहित 4 पक्राउ परेका छन्। जाजरकोट नलगार नगरपालिका 3 कैनक अन्दाजी 28 वर्षीय खड्क पनि 30 वर्षीय बृहस्पति पुन थापा बाँकेको कोहलपुर नगरपालिका 2 शान्तिनगरका 36 वर्षीय राम बहादुर सार्की र 18 वर्षीय सुरज विक पक्राउ परेका हुन्। जिल्ला प्रहरीकारले रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि प्रसाद पुनले उनीहरूलाई 8 बिस्कोट नगरपालिका 14 छेपारेबाट नियन्त्रणमा लिएको बताउनुभयो। उनीहरूको साथबाट 10 केजी 160 ग्राम अफिम बरामद भएको छ। जाजरकोटको कालीमाटीबाट नेपालगंजतर्फ हिँडेको लुम्बिनी प्रदेश 2X5115 नम्बरको फोर्स गाड़ी चेक जाँच गर्ने क्रममा गाड़ीको पछाडि डिक्कीमा बेसारको बोराभित्र अफिम फेला परेको हो।
7: धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकै प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
8: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145778917।
9: ओ ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अन्कल सेवाहरू
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हार्ट जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
12: इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5699।
13: रेडियो भेरी एफएम।
7: तपाईँ अहिले सबैको मन सुने रेडियोमा रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। त्यति बेला हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। आज पनि देशका विभिन्न ठाउँमा तातो हावा चल्ने सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। विशेष गरेर मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव अझै पनि रहने बताइएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रका आकाश खुल्ला रहने, घाम चर्किलो र हावाको बहाव समेत बढ़ने भएकाले अत्याधिक गर्मीको अनुमान गरिएको छ। मधेस प्रदेशका विभिन्न जिल्लामा अत्याधिक गर्मी हुने बताइएको छ। यता पहाड़ी र हिमाली भूभागमा भने हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ। अत्याधिक गर्मीको बेला लामो समयमा घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र रिंगटा लाग्ने समस्या हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अपील गरेको छ।
5: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। रूसी क्षेपास्त्र र ड्रोन आक्रमणमा डुनी प्रोमा 9 र राजधानी किएवमा 5 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेको सबैभन्दा ठूलो आक्रमण मध्येको यो एक हो। राबर आवासीय विद्यालयका भवनमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएको खबरमा उल्लेख छ। यद्यपि घाइतेको संख्या भने सार्वजनिक भएको छैन। एक गएको महिना रूसी कब्जामा रहेका लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो।
7: सुर्खेतको वीरेन्द्रनगरमा जारी मेयर कप फुटबल प्रतियोगितामा सिम्ता र पञ्चपुरीले सेमी फाइनलमा स्थान पक्का गरेका छन्। सुर्खेत जंगशालामा भएको अन्तिम क्वार्टर फाइनलमा सिम्ताले कालीकोटलाई 4-1 गोल अन्तरले हराउँदै सेमी फाइनलमा ठाउँ पक्का गरेको हो। यसै गरेर तेस्रो क्वार्टर फाइनल

0: 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनलका खेल तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना हुने भएको छ। यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनौट हुने भएका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि पटक।
1: कर्णालीका तीन जिल्लामा दादुरा देखियो। भारतबाट आएकाहरूमा संक्रमण देखिएको पुष्टि। आजदेखि खोप लगाइने।
0: कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत। आज प्रदेश सभामा सार्वजनिक गरिने।
1: वीरेन्द्रनगर नगरपालिकाले कर्णालीका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने। नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतबीच सम्झौता।
0: र मेयर कप फुटबलमा सुर्खेतको सिन्ता र पञ्चपुरी पनि सेमी फाइनलमा प्रवेश। सल्यानको बनगाड र कालीकोट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एट टाइम्स का प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलिगाउँमा जाऊ।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर

0: भनेको मान्नुहोस् न,
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पो निर्णय गर्यौं त।
0: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 79.2 मेगाहर्ज।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र,
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गर्जन छ सधै बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भुरिमो बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरिमो बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
3: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
4: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाप चाहिँ।

म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई

यस एउटा साझा फुलबारी हो जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान क्षेत्रको मारवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनता।

0: निहुने
1: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भृगाउ बजार बर्दिया।
3: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
4: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
3: अनि टिभीएस कम्पनीको किन नि?
4: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
3: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
4: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
3: ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-71-681 र 98-164-24-650।
5: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
6: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: सबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 98.2 मेगाहर्ज।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम रेडियोको श्रोताहरूलाई हार्दिक स्वागतका साथ उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बाह्र राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ सम्झिन सक्नुहुन्छ हामीलाई।

0: को दिन असाध्य राम्रो दिन छ। सूर्योदयबाट हेर्दा तृतीय तिथि 35:10 19:14 रहन्छ उपरान्त भने चौथी रहनेछ। पूर्व श्रेणी नक्षत्र 45:41 रहेको छ। रात्रिको 11:27 शुभयोग 5:51 बबकरण 2:58 आज आनन्द युगमा स्त्रीवत्स युग रहेको छ। आजको दिनमानको समय 34:21 बिहान सूर्योदय 5:10 जाँदा भयो। साँझ सूर्यास्त 6:55 जाँदा रहनेछ। पालो अबको ग्रह गोचरको सूर्य यतिखेर वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था धनु राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा मंगल मेष राशिमा छन् भने बुध ग्रह यतिखेर मिथुन राशिमा छन्। बृहस्पति कर्क राशिमा, शुक्र मिथुन राशिमा, शनि ग्रह मीन राशिमा, राहु ग्रह कुम्भ राशिमा रहेका छन्। त्यस्तै गरेर केतु ग्रह भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित आज विशेष त्यस्तो महत्वपूर्ण दिन त छैन, तर पनि भोलि भने जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भोलि रहेको तपाईँलाई जानकारी गराउँछु। यो हामी यतिखेर मलमासको परम पवित्र पावन दिनमा छौं। घरमा एक महिनामा एक दिन भए पनि कीर्तन राख्ने सबैले संकल्प गरौं। एक दिन भए पनि भगवानको नाममा साँझको बेला 5-6 पछाडि 1-2 हरे राम हरे राम, राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यस्ता मन्त्रहरू जप्ने, घरलाई पवित्र बनाउने संकल्प तपाईँ हामी गरौं। घरमा मात्र नभएर गाउँका परिवारहरू मिलेर 8-10 20-25 भएर चाहिँ हामीले घरमा कीर्तन गर्यौं भने हाम्रो घरमा यो बेला पक्कै पनि भगवान मासोत्तम मास पुरूषोत्तम मासको आगमन हुनेछ। किनभने भगवान भन्नुहुन्छ, नाहम बसामि वैकुण्ठे योगिनाम हृदयेन च मत भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारदः। म जुन जुन घरमा जुन जुन गाउँमा मेरो सबैजना मिलेर कीर्तन गर्नेछन्, जुन घरमा मेरो नाम संकीर्तन गुञ्जयमान रहनेछ, त्यस्तो घरमा मेरो वास रहनेछ भनेर भगवान श्रीमन्नारायणले चाहिँ वैकुण्ठवासी भगवान गोलुकवासी भगवानले चाहिँ यो हल्का अभिव्यक्ति नारायणलाई दिएको भएको भएर विशेष गरी यो विष्णु पुराणको प्रसंगमा तपाईँलाई थोरै भने त्यसो भइकन हामीले पनि घरमा भगवानलाई ल्यायो भने हामी पनि साँच्चीकै राम्रो बन्न सक्छौं भन्ने हाम्रो एउटा प्रयास मात्र हो। अब ढिलो नगरिकन कार्यक्रममा प्रस्तुत गर्छु आजका राशिले के भन्छन्, तपाईँका दिनलाई कसरी व्यतीत गर्न सकिन्छ। राशिफल सबैभन्दा पहिलो राशि मेष राशि। आजको दिनमा सम्बन्ध राम्रो छ। कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने युग राशिमा मेषलाई संकेत देख्न सकिन्छ। उन्नति राम्रो छ तपाईँको लागि, काम सफल हुने युगहरू देख्न सकिन्छ। धर्म कर्ममा पनि रोचक वृद्धिको लागि सम्भावना छ, तर अलिकति आठौं चन्द्रमा भएकाले चोटपटक र औषधि मूलमा भने विशेष ध्यान दिनु राम्रो हुन्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। प्रेममा सफलता हात पर्ने युग रहेको छ। घर परिवारसँग भने टाढिने युगहरू देख्न सकिन्छ। वैदेशिक क्षेत्रको पनि काम शुभ रहेको छ। आजको दिन तपाईँको लागि निराशपूर्ण रहने दिनलाई आज बृहस्पतिले साथ दिएको छ। स्वास्थ्यमा सामान्य समस्या भए पनि आज आफन्तहरू आफ्नो घरमा अचानक अतिथिको रूपमा आगमन हुनेछ। मन परेका व्यक्तिसँग भेटघाट आजको राशिमा संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा तपाईँले सोचेका कामहरूबाट पनि सफलता मिल्ने युग राशिबाट संकेत देख्न सकिएको छ। यतिखेर राहुको दृष्टि आफ्नो राशिमा हुँदै गर्दा चन्द्रमा भने पञ्चम स्थानमा हुँदा आफन्तहरूबाट साथ सहयोग प्राप्त रहन सकिन्छ। विद्यार्थीको लागि पठन पाठनमा शुभ छ। खेलकुदका क्षेत्रमा पनि राम्रो सफलता हात पर्ने योग देख्न सकिन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावनाको धेरै मात्रामा संकेतहरू देख्न सकिन्छ। तपाईँले गरेका काम र कर्तव्यहरूप्रति सबैको प्रशंसनीय कदमहरू रहनेछ। तपाईँले सोचेका कर्महरू सफलता रहनेछन्। आजको दिनमा नयाँ कामको स्थालनीहरू गर्न सकिने सम्भावना धेरै राम्रो देख्न सकिन्छ। तुला राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनु आजको लागि राम्रो युग रह्यो। तपाईँले सोचेका कामबाट पनि सफलता हात पर्ने युगहरू देख्न सकिन्छन्। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट संकेत ग्रहमा देख्न सकिन्छ।
1: वृश्चिक राशि।

0: वृश्चिक राशिको लागि शेयर बजारमा लगानी गर्दा शुभ मान्न सकिन्छ। आफ्नो राशि स्वामी यतिखेर हेर्दाखेरि छैटौं ग्रहमा हुँदा स्वास्थ्यमा अलिकति केही समस्या, रगतमा शरीर चिलाउने जस्ता समस्याहरूले आज वृश्चिक राशिलाई केही मात्रामा कमी कमजोरीको आभास दिलाउने युग रहेको छ। आफ्नो गोप्य कुराहरूलाई गोपनीय नै राख्दा आजको लागि शुभ राशिमा संकेत छ। धनुराशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। लग्नमा चन्द्रमा यसै पनि ऐश्वर्यवान छ। आफ्नो राशिस्वामी उच्च यतिखेर अष्टम स्थानमा भए पनि अलिकति स्वास्थ्यबाट पनि केही सुधारहरू राशिमा संकेत छ। लामो दूरको यात्रामा सहज हुनुका साथसाथमा आजको दिनमा यात्रामा कष्ट पनि भोग्नु पर्ने युग छ। अनावश्यक खर्च हुन सक्छ। प्रेममा धोका पाइने युग छ। पढ़ाईमा मन छैन। ध्यान कीर्तन अथवा आध्यात्मिक चिन्तनमा पनि मन छैन। अलिकति दिन बराली नै खालको भएकाले मकर राशिले दिनलाई सुरक्षित गर्दै अलिकति केही बाह्रौं चन्द्रमा धनस्थानको राहु खर्चिलो दिन मात्र रहन सक्छ। अनावश्यक यात्रा हुन सक्छ। सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। नसोचेको फल अचानक प्राप्त हुन्छ। साधु सन्तको दर्शनले आजको दिन मंगलमय बन्न सक्छ। तपाईँको लागि दिन शुभ मंगलकारक युग छ। तर लग्नमा राहु भएकाले टाउको चक्कर लाग्ने, आँखामा समस्या हुने, यो हल्का समस्याले भने सताउने युग देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। काममा सफलता मिल्नुका साथसाथमा घरमा अतिथिको आगमन रहनेछ। सन्तान परिवारबाट सुखद अनुभूति रहने युग राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी निरन्तर तपाईसँग रहन्छौ र तपाईसँगका विशेष मनमा भएका जिज्ञासाहरू, तपाईँको मनमा भएका कौतूहलताहरू र तपाईँको मनमा भएका जिज्ञासाहरूको पक्कै पनि हामीले जानेसम्म, हामीले अध्ययन गरेसम्म, हामीले अध्ययन गर्न खोज्न पाएसम्म तपाईँलाई जानकारी अवश्य नै दिनेछौं। आदरणीय सज्जनहरू, कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई कति वर्षदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, सबै कुराको जानकारी हामीलाई तपाईँलाई दिनुभयो भने धेरै कुरामा सहज हुन्छ। हामी यतिखेर रेडियो संखुव सभा 95.5 मेगाहर्जको स्टुडियोबाट तपाईँसँग नेपालभरमा जोडिएका छौं, सनातन रेडियो नेटवर्कको माध्यमद्वारा। हामी धेरै वर्षदेखि तपाईँको सेवामा लाग्यौं, खाकबारी हामी अहिले रहेका छौं, केही दिनको व्यवसाय अझै खाकबारीमा रहनेछ, आउनको लागि अनुरोध गर्छु, तर न आत्तिनको लागि पनि अनुरोध गर्छु। अलिकति हरेक दिन दुईजना तीनजना मान्छे यतै बास गर्नुपर्ने अवस्था भएको छ। प्राय जसो अब अलिकति पहाड़ी क्षेत्रमा जानको लागि यहाँबाट 3:30-4 बजे पछाडिको गाड़ीहरू छुट्ने भएको कारणले गर्दा 5-6 बजे पालो आयो भने अलिकति तपाईँहरूले यतै बासको व्यवस्था पनि गर्नुपर्ने भएको कारणले गर्दा हिजो पनि यतै बस्नुभयो एक दुई ग्रुप, अस्ति पनि बस्नु भएको छ, तपाईँहरू पनि आउनुहोला, सकभर बिहानै आउनुहोला, सबैको पालो आउँछ। आएर सबैले तपाईँको चिनाहरू हेर्ने बनाउने कामहरू गर्ने प्रयास गरिरहन्छौ। विशेष गरी चिना बनाउन छ भने घरबाटै पनि फोन गरेर हामीलाई जानकारी दिनुभयो भने अझ धेरै कुरामा सहज हुन्छ। हामी तपाईँको घर घरमा गएर ग्रह शान्ति गर्छौ, संखुव सभामा तपाईँले हामीलाई निमन्त्रणा भने दिनु पर्यो है। हामी तपाईँको घरमा जहाँ गुरूदेवहरूको एकदम उपस्थिति हुँदैन, जहाँ गुरूदेवहरू रहनुहुन्न त्यो गाउँमा हामी तपाईँको हरेक घरमा गएर नारायण पूजा लाउनेदेखि लिएर रुद्री पूजा लाउनेदेखि लिएर ग्रह कटाउनेदेखि लिएर सबै कुराको हामी तपाईँलाई व्यवस्थापन गर्ने हाम्रो प्रयास जारी रहनेछ। यो भन्दै कार्यक्रममा यतिखेर खानबारीमा केही दिनको व्यवसाय रहनेछ, नआत्तिकन आउनको लागि पनि सबैलाई अनुरोध गर्छु। धेरै आत्तिनु भएको छ, कतिलाई यो कुरा के थाहा छैन भने गुरु हिँडिहाल्नुहुन्छ भन्ने भएको छ। यसपालि केही दिनको व्यवसाय अझ हाम्रो खानबारीमा रहनेछ। हामीलाई आएको दिनदेखि कति दिन बस्नुहुन्छ भन्नुहुन्थ्यो, हामीले के भन्यौं 5-7 दिन 10 दिन कति मान्छे आउनुहुन्छ त्यही अनुसार हामी बस्दै जान्छौ भन्यौं। त्यसो भएको हुँदा अहिले पनि उपस्थिति राम्रो छ, हिजो पनि राम्रो उपस्थिति हुनुहुन्थ्यो, आज पनि उत्तिकै मात्रामा हिजोको मान्छेहरू पनि हुनुहुन्छ भन्ने मलाई जानकारी प्राप्त भएको छ। हिजै आएर पालो नआएर राख्नु भएको छ, आज बिहानदेखि उहाँहरूको पालो आउँछ। आज आउनेहरूले अलिक कम पालो पाउनुहुनेछ र भोलि पनि त्यस्तै रहनेछ। सकभर एक दुईजना फट्टाफुट्टा आउँदै गर्नुहोला। अब सबैतिर धेरै आउनुभयो भने त चिना हेर्ने काम हो, हत्ता र पत्ता हेर्न पनि भएन, चिनामा भएका कुराहरू भनिदिनु पनि पर्यो। कसै कसैको यस्तो हुन्छ, यो चिनामा कति बेर लाग्छ पालो आउन भनेर थाहा हुँदैन। कोही मान्छेको धेरै ग्रह बिग्रिया हुन्छ, त्यसको समस्याको समाधान गर्ने कुराहरूमा अर्थ्याउनु पर्यो, तपाईँहरूलाई बुझाउनु पर्यो, टाइम लाग्न सक्छ। कसैको कुरा राम्रो हुन्छ, भाग्य असाध्यै राम्रो, चिना हेर्नु नपर्ने अहा कति राम्रो चिना भन्छु मैले। त्यसो भएको हुँदा तपाईँहरूले आउनको लागि अनुरोध गर्छु, नआत्तिकन आज पनि रहन्छु, भोलि पनि रहन्छु, अब 5-7 दिन अझै रहन्छौ हामी। तपाईँहरूको उपस्थिति तपाईँले ओल्लो घर पल्लो घरलाई कसलाई भन्नुभएको छ भनेर आउँदै हुनुहुन्छ भने हामी अझै पनि रहन्छौ, जाने बेला भएको छैन। हामी रेडियोबाटै सबै कुराको जानकारी गराउँछौ। यतिखेर भने कोही जिज्ञासु हाम्रो सम्पर्क लाइनमा आइसक्नु भएको जानकारी प्राप्त भएको छ, स्वागत गर्छु। जय श्री राधे।
1: जय श्री राधे गुरुबा।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: उदयपुर कटारीबाट चन्डिका भुजेल।
0: चन्डिकाजी आरामै हुनुहुन्छ?
1: हजुर आरामै।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ चन्डिकाजीले?
1: कटारीको युकेएफएमबाट।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि यस्तो कहिले काहीँ भ्याएको बेलामा चाहिँ, फुर्सदको बेलामा चाहिँ?
1: होइन दैनिक रूपमै सुन्छु।
0: है अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
1: 2044 साल भदौ महिनाको 20 गते शनिबार।
0: भदौ महिनाको 20 गते शनिबार कति बजे?
1: बेलुका 8:30 बजे।
0: 8 बजेर कति मिनटमा?
1: 8:30 मिनटमा।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
1: उदयपुर जिल्ला।
0: उदयपुर कहाँनिर जन्मिनु भयो? कटारीतिर कि गाईघाटतिर?
1: कटारी नगरपालिका भन्छन् बसेरी।
0: बसेरी माथिपट्टि पर्यो है?
1: हजुर।
0: खोटाङ के अरे ओखलढुङ्गा जाने बाटो होइन?
1: ओखलढुङ्गा जाने बाटो भन्दा अलि तल, बेतिनीबाट पनि तल।
0: ए ए 44 सालको भदौमा जन्मिनुभयो 20 गते 8:30 मिनटमा राति। तपाईँको राशिको नाम श्रवण नक्षत्रको तेस्रो भावबाट खेम कुमारी मकर राशि हेर्ने गर्नु भएको छ के छ राशि चाहिँ के हो
1: मकर राशि हेरेको छु खिलमाया बुझे
0: खिलमाया हुँदैन खेम कुमारी नाम आउँछ चिना बनाएछ त्यही त हो त समस्या चिनामा पनि नाम उल्टो लेख्छ के लाग्छ राम्रो होइन श्रवण नक्षत्रको तेस्रो भावबाट खेम कुमारी नाम आउँछ लग्नमा बृहस्पति साह्रै भाग्यमानी हुनुहुन्छ तपाईँ हो अलिकति एउटा कुरो के छ भने सन्तानमा त्यहाँ अलिक असन्तुष्टि हुनुहुन्छ हौ तपाईँ के भयो सन्तानमा
1: मेरो सन्तान अब पहिला दुईटा बच्चा खेर गयो
0: अलिकति असन्तुष्टि हो नि त पहिले गयो नि त होइन त्यही अलिकति दोष देखिन्छ क्या अलिकति ग्रहलाई पहिले नै शान्ति गरे भए धेरै कुरामा राम्रो हुन्थ्यो अब अहिले जस्तो कुण्डलीमा नराम्रो छैन खुट्टामा समस्या आउँछ श्रीमानसँग कुरा अलिक कम कम मिल्ने रहेछ यो किन हो भने आठौं घरमा शनि छैठौं घरमा केतु यसलाई पाप कर्तरी ग्रह पर्यो तर पनि बृहस्पतिको दृष्टि छ नराम्रो चाहिँ नहोला होइन राम्रै देखिन्छ तर पनि अलिकति धेरै बोल्न भएन घमण्ड गर्न भएन है अब मैले सन्तान पनि भने श्रीमान पनि भने भाग्य राम्रो छ भने जागिरी खाने पैसा कमाउने यो राम्रो छ आमदामी राम्रो हुन्छ यतिखेर भने शनि भन्ने ग्रहले अलिकति दोष दिइरहेको रहेछ यो शनि ग्रह तपाईँको लागि 62 वर्षसम्म चल्छ शनि अष्टम स्थानमा छ चोटपटक लाग्छ कहिले काहीँ करेन्ट लगाएर हात झ्याप्प भएको छ कहिले काहीँ
1: करेन्ट लागेको छैन गुरुबा मेरो यो कुहिनु चाहिँ दुखेर के भएको हड्डी जस्तै हड्डी नै फुटे जस्तो गरी दुख्छ
0: शनि शनिले अब कता कता अपरेसन गराउँछ त शनिको प्रभाव हो शनि अलिकति शान्ति गर्नु शनिको 23,000 पल्ट वैदिक मन्त्रले ब्राह्मण गुरुहरू ब्राह्मण पनि वैदिक चाहियो क्या मन्त्र मात्र वैदिक होइन ब्राह्मण पनि यस्तो हुनु पर्यो त्यो ब्राह्मणले देख्दा आफ्नो श्रद्धा बढ्नु पर्यो मलाई अहिले यहाँ खादबारीमा छु म होइन यहाँ एउटा कस्तो खालको मान्छे आउनु भने हाम्रो घरमा त गुरुबा आउनुभयो भने भोला चपट्याक चपट्याक पार्दै आउनुहुन्छ भन्ने खालको मान्छे आउँछन् त्यस्तो गर्न भएन क्या राम्रो खालको गुरुबाहरू बोलाएर राम्रोसँग शान्तिले गर्ने राम्रोसँग पूजा पाठ गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है शनिको 23,000 पल्ट जप गराउने रुद्री चण्डी पाठ ग्रह शान्ति भनेपछि रुद्री चण्डी अनिवार्य रूपमा पर्यो शान्तिको दय अनिवार्य रूपमा पर्यो कि त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त
1: हजुर अनि घरको
0: वास्तुको बारेमा ठिक छ हात दिनु पर्दैन भाग्य असाध्य राम्रो छ सुखी मान्छे हो तपाईँ नराम्रो छैन राम्रै छ है छुट्यौ
1: हुन्छ
0: राधे राधे भन्नु त
1: राधे राधे
0: गुरु कार्यक्रममा हुनुहुन्छ चण्डिकाजी उदयपुरबाट हामीसँग कुराकानी गर्दै जानु भएको छ हामी उदयपुरसँग पनि कुराकानी गर्यौं अब पालो तपाईँको रहन्छ तपाईँले दुईटा नम्बरमा फोन प्रयास गर्नुहोला 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा पनि हामी रहने प्रयास गरिरहन्छौ लामो दूरी तपाईँको छ हामीलाई घरबाटै बसी बसी पनि नम्बरमा फोन गरेर दिउँसोको समयमा पनि फोन गरेर आफ्ना चिन्हहरू हेराउन चिन्हहरू बनाउन पूजा के को गर्ने कसरी गर्ने कुन बारको व्रत बस्छ तपाईँलाई सकारात्मक ऊर्जा आउँछ मैले फेरि पनि भने आज रेडियोबाटै भन्छु हामीले गरेको पूजा पाठ तपाईँले लगाएको सप्ताह तपाईँलाई हामीले भनेको व्रतको उपासनाले तपाईँलाई भगवान उम्रिँदैनन् त्यहाँ तपाईँलाई सकारात्मक ऊर्जा आउँछ भगवान तपाईँको आँखा अगाडि हुनुहुन्छ तर त्यसलाई हेर्ने नजर र देख्ने दृष्टि फरक पार्ने काम हामी गर्छौं तर अर्को भगवान आउँदैन यही भगवानलाई हामी सकारात्मक ऊर्जाद्वारा देख्ने प्रयास गरिरहन्छौं कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ जय श्री राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
2: म कालीकोटबाट पूजा मगर
0: पूजाजी आरामै छ ठिकठाक छ ज्यानलाई
2: ठिकठाकै छ गुरु गुरु आफ्नो भन्नु होला
0: हाम्रो त निको छ तम्रो आशीर्वाद मिलिया छ हामीलाई के हुने हो यहाँ भन्दा होइन
2: हजुर गुरु
0: निकै छु भन्नु पर्ने हो के गर्ने हो अब है
2: हजुर गुरु
0: कुन ठाउँबाट बोल्दै हुनुहुन्छ अहिले पूजाजी
2: शिवकालीका एक साथी देखि गुरु
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ
2: रेडियो नयाँ कर्णालीबाट
0: दैनिक रूपमा कि कब कब सुन्दा छौ रे पूजाजी
2: दैनिक रूपमा सुन्ने गर्छु गुरु
0: लु भन्नु त अहिले कसको बारेमा हेर्नुहुन्छ
2: म चाहिँ छोराको बारेमा
0: कति सालमा जन्मिनु भयो तपाईँको छोरा
2: 2080 साल
0: 80 साल
2: वैशाख महिनाको 2 गते वैशाख महिनाको 2 गते शनिबार बेलुकाको 6:28
0: बासाको हो
2: हजुर
0: त तपाईँतिर त बासाको समय भन्दा त होइन?
2: हजुर हजुर।
0: कुन जिल्लामा भयो जन्म?
2: कालीकोट जिल्लामा।
0: कालीकोट जिल्लामा भयो। शुभ कालिकैमा भयो कि मानमातिर आउनुभयो?
2: मानमा हस्पिटल।
0: मानमा हस्पिटल, सरकारी हस्पिटलमा होइन, जिल्ला अस्पताल।
2: अस्सी
0: सालको वैशाखको 22 गते शनिबार 6:28 रुनमा छोरा कि छोरी भन्नुभएको थियो पूजाजी? दशमीको दिनमा जन्म भएको छ। गुडराज नाम आउँछ, कुम्भ राशि हुन्छ, लग्न कन्या देखिन्छ। अलिकति यतिखेर 2 वर्षसम्म स्वास्थ्य बिग्रियो, अहिले केही कुरामा राम्रो हुँदै गएको छ, तर अब झन् राहुको अधीन आउँदैछन्, अधीनको शान्ति गर्नु पर्छ। राहुको शान्ति गर्दा फेरि त्यहाँ गुरुवारले काठमाडौँ गर्ने, अण्डा ल्याउने खालका कामहरू गर्न सक्नुहुन्छ, त्यतातिर आफ्नो परम्परा अनुसार। त्यसरी नगराउनु होला, सात्विक यज्ञ ब्राह्मणद्वारा गराउनु भयो भने राहुको शान्ति गर्नु। तपाईँको छोरालाई सूर्य ग्रहण योगले गर्दा दाँतमा अलिक समस्या, बोलीमा अलिअलि कहिले काहीँ समस्या आउन सक्ने योग छ। बोल्नुहुन्छ बाबु? अलिअलि केही न केही कमी कमजोरी छ होइन? राहुको शान्ति गर्नु, सूर्य ग्रहण योगको शान्ति गर्नु, पूजा पाठ गर्नु, आइतबार उपासना पढ्ने हो, सूर्य भगवानको उपासना गरेपछि निको हुने हो। राम्रै छ, अधिन अलिकति राहुको छन्, अहिले अरूकोलाई ठिक छ। बुवा आमा श्रीमान श्रीमती सबैसँग ठिक छ। के छ विशेष जिज्ञासा? 2 अङ्क राम्रो, पूर्व दिशा राम्रो, पहिलो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, भाग्यमानी छोरा हुनुहुन्छ। राधे राधे। कार्यक्रममा यतिखेर हामी कालीकोटसँग कुराकानी गर्यौं र हामी तपाईँको पालो अब पर्न सक्छ। दुईटा नम्बर ध्यान दिएर कपीमा नोट गर्नुहोला, 98453 97658 र 98142-73-601 सम्पर्कमा आउन सक्नुहुन्छ। हामीसँग दुईटा नम्बरमा तपाईँ कुराकानी गर्नुहोला। धेरैको गुनासो छ, तपाईँको रेडियोमा फोन लागे पनि उठ्दैन भन्नुहुन्छ। राशिफलको बेलामा फोन उठ्दैन, अब विश्राम पछिको बेला पनि फोन उठ्दैन। तपाईँले रेडियो सुनेर चाहिँ फोन गर्नुहोला। रेडियोमा बोल्दै गरेको बेला, अरूसँग बोल्दै गरेको बेला अर्को फोनमा हामी तपाईँलाई सम्पर्कमा ल्याउनेछौँ। कहिलेकाहीँ व्यस्त रहन्छ, त्यसो भएको हुँदा तपाईँ नआतिकन फोन प्रयास गर्नको लागि अनुरोध गरे। कोही हुनुहुन्छ यतिखेर फेरि? राधे राधे हजुर। कहाँदेखि होला हजुर, को बोल्दै हुनुहुन्छ होला हजुर? मौसम जे आरामै हुनुहुन्छ? हिजो पनि फोन गर्नु भएको थियो? हिजो कसको बारेमा हेरेको?
2: हिजो त म फेल हो।
0: किन फेल हुनु भएको?
2: मेरो नानी बाबु भाइहरू सबैले
0: हजुर
2: अनि हजुरको रेडियोको गुरुलाई फोन हान्दिनँ मम्मी
0: भन्नुभयो,
2: अनि छोकुरुले सर भनिदिनुहुन्छ भनिरहे नि त मैले।
0: किन के भयो भन्नु त?
2: खै अलिक चित्त बुझेन कि हामी कसैको भन्ने
0: भन्नु त, हिजो हेरेको त्यही हेर्ने गर्को हेर्ने त्यो चित्त बुझेन उतिखेर बुझेन भन्ने हो नि त।
2: म हिजो धेरै आएको थिएँ, हाम्रो हिजो तनाव थियो नि त।
0: के थियो हिजो?
2: बाबु हराएको
0: थियो। ए लु भन्नु त फेरि साल।
2: अब बाबुको घरै छ, बाबु हेर्ने।
0: लु भन्नु त साल महिना गति समय।
2: हिजो भेट थियो बाबु।
0: मैले हजुरलाई के भनेको थिएँ?
2: हजुरले हराउने गर छैन भन्नुभएको थियो,
0: अनि मैले तपाईँको छोरो मरेको छैन आउँछ नातिन होला भनेको थियो कि होइन?
2: मैले देवघाट रेडियो काठमाडौँबाट स्याङ्जा सबै रेकर्ड गरेर राखेको हजुरको त्यो मैले भुल्छु भनेर।
0: अनि सुन्नु न, तपाईँलाई अनि तपाईँको छोरो भेटिन्छन्, मरेको छैन, मर्ने गर छैन, कहिलेकाहीँ सङ्कट आएर दुःख दिन्छ भनेको थिएँ मैले होइन? दुःख पाउनुभयो अनि भेटिनुभयो, के चाहिँ चित्त बुझेन तपाईँलाई? सुन न, तपाईँलाई मैले के भनेको थिएँ, मान्छे मरेको छैन नआतिन होला, अनि आउँछन् भेटिन्छन्, ग्रहको शान्तिहरू गर्नुहोला भनेको थिएँ, अनिखेर चाहिँ तपाईँलाई त्यति भन्दा पनि छोरो झन् पाउनुभयो, अनि खेरि किन चाहिँ तपाईँलाई चित्त बुझेन?
2: यस्तो मन रहेछ क्या हामी सबैको,
0: कस्तोमा
2: गुरुले भनिदिनु होला यतापट्टि यो दिशातिर यसरी बाबु गर्छ भेटिन्छ
0: ए तपाईँलाई ठ्याक्कै तपाईँको छोरो यतातिर गएर रहेछ ठ्याक्कै यति दिनमा आउँछ भनिदिनु पर्थ्यो मैले। अनि सुन न, हामी ज्योतिष हो क्या, हामी भगवान होइन, हामी देवता होइन। मैले के भने, तपाईँको छोरो मरेको छैन भने मैले सिधै
2: हो
0: आउनुहुन्छ, अलिकति कहिले काहीँ सङ्कटाले बोलाइन सक्छन्, कहिले काहीँ यस्तो प्रेम पर्न सक्छ, कहिले काहीँ कहिले कहिले भाग्य हुन सक्छ भने कहाँ रहेछन् छोरा, कहाँ गाह्रो रहेछन्? किन गाह्रो छन् पोखरा, कोसँग गाह्रो छन्? अनि ए ल ठिक छ, ल ठिक छ, अब तपाईँलाई यस्तो हुन्छ कि हामीले नि तपाईँलाई ठ्याक्राकै तपाईँले अहिले यस्तो खानुभयो भन्न सकिँदैन हामीले। त्यसो भएको हुँदा बरु तपाईँले आज तामसी भोजन गर्नुभयो र सात्विक भोजन गर्नुभयो भने थाहा हुन्छ राशि भोजन अनुसार होइन, तर यो चिज खानुभयो भने थाहा हुँदैन भने खोजेको तपाईँको अब छोरा यति पाइला अगाडि गएका छन् यति किलोमिटर गएका छन् त्यस्तो त कहाँ थाहा हुन्छ त? तपाईँले हामीलाई भगवान् सम्झिँदैन, हामी त एउटा तपाईँको तपाईँको छोरा नाति जस्तै हामीले एउटा ज्योतिष ज्योतिष विषयलाई अध्ययन गरेर हामीले शास्त्रको नियमअनुसार बोल्ने होइन। अब तपाईँ त्यही कुरोमा चाहिँ तपाईँले चितव जानुभयो, कम्तीमा गुरुले मान्छे मर्या छैन, आउँछ नआत्न होला भन्नुभएको थियो, ठ्याक्कै मिलो गुरु आउनुभयो पो भन्नुभएको थियो, अझै चित्त बुझेन अरे
1: मान्छेको जात।
0: भगवान् मान्न कहाँ पाए त मान्छेलाई, तपाईँको छोरा नाति भाइ भति जस्तै मान्छे हो म पनि होइन, लु अहिले अब यसो गरौँ, लामो कुराकानी सुन न, लामो कुराकानी गरौँ, सालो महिना गते चाहिँ भनिहाल्नु त
1: बाबु 2060 साल
0: असार 1 गते
1: आइतबार
0: 5:07 बिहान बिहान कि बेलुका साँझ भनेको साँझ पाल्पा जिल्लामा। यो छोराको लागि यहाँबाट हेर्दा राशिको नाम भीमकान्त, मूल नक्षत्रको चौथो पावबाट धनु राशि हुन्छ हो, सातौँमा राहु भन्ने ग्रह बस्यो, लग्न वृश्चिक लग्न आयो, सप्तम स्थानमा तपाईँ घरमा पितृको दोष छ, मैले हिजो पनि पितृदोष भनेर छु हो, अनि खोइ त सत्ता लाग्यो अनि तपाईँहरू कामै गर्नु, अब गुरुले चाहिँ तपाईँको यो फलाना फलाना मान्छे यहाँ आएर यसरी मर भनिदिनु पर्ने हो र त्यो भन्न सकिँदैन हामी तपाईँको घरमा सत्ता लाउनु भने नजुरेकन लाउनुभयो, झै बाजा बजाएर लाउनुभयो होला, अनि खेरि त्यो मन्नभरि जो पायो त्यो लाएर छुन दिनुभयो होला, हुँदैन नि हजुर। पितृ तार्ने भनेको जस्तै हामी तपाईँले एउटा कुरो के बुझ्यौँ भने हामीले एउटा कुरो के नि गर्छौँ भने धुन्दुकारी चाहिँ कसरी छुनाउन भन्छौँ होइन, तर धुन्दुकारी मात्रै होइन क्या, भित्रको मण्डप पनि सुनाउँदैन क्या वास्तवमा नियम। त अब तपाईँहरू चाहिँ कति दिनदेखि शुद्ध आहार गरेर भोजन गरेर तपाईँ पुरा बिहान नुहाएर अलिकति लङ बाथरुम लाग्यो भने फेरि आएर नुहाएर शुद्ध वस्त्र फेरेर चाहिँ तपाईँ चाहिँ सप्ताह लाउने बस्ने कर्ता बनेर, अनि अर्को चाहिँ हिजो बेलुका टन्न खाएर आएर बिहान उठेर नुहाए नुहाएन आएर झाप पलाएर चाहिँ मण्डप छोयो भने तपाईँ चोहो भएको के अर्थ भयो भन्नु त हुन्छ? त्यसो भएको त विधि पुग्दैन, विधि नपुगिसकेपछि तपाईँलाई मनमा अशान्ति हुन्छ। अब यो तपाईँको छोराको लागि यतिखेर ग्रहमा हेर्दाखेरि सूर्य भन्ने ग्रह चलिरहेको छ, 21 वर्षमा संकट थियो, बीचमा अलिकति पढाइमा थोरै समस्या आयो, नभए पढाइमा राम्रै भएको छोरा हो, नराम्रो होइन है, घरभन्दा बाहिर जाने खालको योग आयो, विदेश जानु पर्थ्यो, जानु भएन, पठाउनु भएन, विदेश जानुपर्छ, घरभन्दा बाहिर बस्नुपर्छ, सूर्य ग्रहण योगको शान्ति गर्ने, सप्तम स्थानको सूर्यले भोलि सातौं सूर्य भनेको वैवाहिक जीवनलाई बिगार्ने खालको सूर्य हो क्या, यसरी बुझ्नु होला, सातौं घरमा राहु बस्नु, सातौं घरमा शनि बस्नु, सातौं घरमा सूर्य बस्नु यो एकदम अशुभ कारक हो, भनेको भोलि वैवाहिक जीवनमा दोष लाग्न सक्ने सम्भावना छ, पढाइको लागि ठिकै हुन्थ्यो, बृहस्पति उच्च छ, दुःख हुँदैन, मान्छेलाई राम्रै हुन्छ, कहिलेकाहीँ गुप्ताङ्गमा समस्या आउँछ, पेटमा समस्याहरू आउँछ, चिरफारको युग हुन्छ, यस्तो मान्छेको कहिलेकाहीँ सन्तानमा हानि पनि हुन सक्ने सम्भावना छ। ल भन्नु अब के भन्नु पर्यो, फेरि अब यही कुरो तपाईँले बुझ्नु न, मैले के भने 21 वर्षसम्म सङ्कट थियो, पढाइमा चिप्लिन सक्छ, अलिकति केही कमी कमजोर हुन सक्छ भने हो, अनि मैले तपाईँलाई कहाँ राम्रो भनेको नि, विद्या राम्रो छ, बुद्धि राम्रो छ, तर बेलामा तपाईँले शान्ति गरेको खोइ 13 वर्षदेखि 21 वर्षसम्म सङ्कट थियो, मैले अहिले पनि भरिमाने यो कुरा, त्यो बेला कहिले काहीँ डिस्टर्ब हुन सक्छ पढाइलाई, त्यो बेला तपाईँले सङ्कटको शान्ति गर्नुभयो, अनि फेरि तपाईँहरू चाहिँ केही नगर्ने, अनि खालि हामीले चाहिँ ट्याक्का ट्याक्का मै भनिरहेको छु त 21 वर्षसम्म सङ्कटले बिगार्न सक्छ, मैले अहिले सुरुमा भने हो कि न हो, अब त अब पहिले फेल भएको मान्छे अब एक दुई फुट त कहाँ पास हुन्छ त नि, पहिले फेल भएको मान्छे अब फेरि भर्ना हुनु पर्यो, फेरि पढ्नु पर्यो, अब पहिलेभन्दा अब राम्रो हुन्छ पढिरहनु भएको छ भने, तर 21 वर्षसम्म चाहिँ अलिकति दोषै थियो, सङ्कटको दोष थियो, यसलाई विशेष ध्यान दिनुहोला। चौथो माङ्गलिक पनि परेको छ, भोलि बुहारी नथाप्न सक्छ, सातौं सूर्य चौथो माङ्गलिक राम्रो हुँदैन यो है, अरू के छ? पूर्व दिशामा अलिकति फोहोर चिजहरू देखिन्छ। तपाईँको ठ्याक्कै आगो बाल्ने घरको दाहिनेपट्टिको साइडमा भित्ताहरू चर्केको देखिन्छ। अब तपाईँलाई ठ्याक्कै भनिदिनु पर्दा जुन हजुर छ कि छैन? हजुर त्यो त्यही छ, त्यही देखिन्छ यहाँबाट। अब तपाईँको घरको वास्तुलाई हामीले राम्रो मान्न हुँदैन, त्यस्तो घरमा केही न केही दोषहरू पर्छ। अब योभन्दा धेरै दोष ठ्याक्राक्कै थाहा पाउन तपाईँको घरमा आएर तपाईँ घरको हरेक कोठाको डिग्री नापेर, हरेक कोठाको चाहिँ एङ्गल नापेर, तपाईँ घर कता फर्किया छ, त्यो कति डिग्रीमा घर बनेको छ, कति डिग्रीमा घर भन्दा के हुनु पर्थ्यो, सबै कुरा हेरेर चाहिँ हामी भरतपुर आएर चाहिँ कागज सुते बोलाउनु होला अनि हेर्नुपर्छ है। अहिले छुट्टिन्छु राजेश। सबैभन्दा राम्रो चार अङ्क पूर्व दिशा, पहिलो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे। राम्रो हुन्छ, राम्रो हुन्छ है। राम्रै छ, राम्रै छ। सूर्य ग्रहण योगको शान्ति, घरमा सत्ता लाउने पितृदोषको शान्ति गर्नु होला, राम्रो हुन्छ होइन। हजुर राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग कावसते नवलपुर बोलेर जानुभयो, हामीसँग सन्तुष्ट भइन भन्नुभयो, फेरि आज मलाई सन्तुष्ट पार्ने प्रयास गरे, सम्झाउँदाखेरि केही एक दुई मिनट समय दिएर लियौँ। हामी चाहन्छौँ सबैसँग सबैको कुराकानी हामी रेडियो मार्फत जानकारी गराउँछौ। हामीले अहिलेसम्म अब यो भगवान्को कृपा भनौं, मैले गरेको अध्ययनको कृपा भनौं, अहिलेसम्म एकचोटि चिरा मैले हेरे र साल महिना गते समय बार जिल्ला मिलेको छ भने अहिलेसम्म फरक आज कहिले काहीँ के हुन्छ भने अलिक फरक फरक पर जान्छ क्या। त्यसो भएको हुँदा समय नमिलेको चिनाहरू सकभर मैले हेर्न हुँदैन है भन्ने गर्छु। अनि अर्को कुरा, म खानबारीमा छु अहिले, अरूको चिना अरूलाई लिएर नपठाउनु होला, एकदमै हिजो घाँडा भयो। अब अर्काको चिना लिएर आउनु भएको छ, यो कसको भनौँ, फलाना मेरो छिमेकीको चिना हेरिदिनु अरे भनेर पठाउँछन्। अनि समय पनि स्पष्ट रूपमा चिनामा लेखेको हुँदैन, अनि उसलाई पनि थाहा हुँदैन, घरमा फोन गर्दा हैरान हुन्छ, समय पाँच मिनट लाग्ने समयमा आधी घण्टा एउटै चिनाबाट खर्च हुन्छ। त्यसो भएको हुँदा आफ्नो चिना आफै लिएर आउनु होला, सम्भव भइसक्यो भने यो पालि नआउनु होला नि त।

0: ज्योतिष दर्पण।
1: भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

아히리 타파인 순데이 흐느 훈차 사스카 라 사스키티코 삼바학 사나탄 레디오 네트워크마 카리컴 조티스 더펄

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। 98 453 97 658 र 98 142 73 601 धेरै भन्दा धेरै सज्जनहरू फोन गर्न सक्नुहुन्छ। हामी व्यवसाय हाम्रो यतिखेर खानबारी संघको सभामा रहेको छ। खानबारीको चाँदनी चुक नजिकै रहेको होटल होराइजनबाट हामी तपाईसँग रहनेछौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँले आफ्नो घरमा ठूलो रेडियोबाट अथवा बुम्फरबाट भन्नुहुन्छ यतातिर होइन, बुम्फरबाट गाउँभरि कार्यक्रम सुनाउनु भएको छ। गुरुको बोली सुनेपछि म त दौडिहालेको भन्नुभएको छ, नातिकन आउनु होला। हामीलाई जुन फोन आएको थियो हामी

0: नम्बर आउने, को को आउनुहुन्छ, नाम टिपाउनुहुन्छ भन्दाखेरि त्यो फोन गर्नेहरू अझै आउन बाँकी हुनुहुन्छ, अन्य अन्य साथीहरू पनि आउनु भएको छ। अब तपाईँको फोन लागेन, तपाईँले मसँग सम्पर्क भएन भने पनि चिनाहरू लिएर आउनुहोला। आउँदाखेरि थोरै फुल अक्षता यस्तो क्या विधि होइन, अथवा फलफुल के ल्याउने हो, थोरै दुबोको एक दुईवटा मुन्टा के ल्याउने हो, आउँदाखेरि यसो फुलफल यसो लिएर आउनुहोला। एउटा सगुन भन्छ क्या, कुनै पनि मन्दिर जाँदा, कुनै पनि गुरुहरूसँग भेट्दा खाली यात्रा नभेट्नु भन्छ नि होइन, त्यसो भएको हुँदा आउनुहोला। तपाईँहरू आउँदाखेरि चिना हेर्न मिल्छ, चिना बनाउन पनि मिल्छ, उत्तिखेरै चिना बनाएर उत्तिखेरै पनि प्राप्त गर्नुहुन्छ। र तपाईँहरू ग्रह शान्ति गर्न चाहनुहुन्छ, लक्ष्मण सुवेदी गुरुलाई घरमै ल्याएर ग्रह शान्ति गराउन मन छ भने यो पालि आएर भेटेर लु गुरु मेरोमा आउनु पर्यो, कति कति आउने असार महिनामा भनेर असार महिनाको लागि अहिलेदेखि तपाईँहरूले मलाई दिन तोक्नु पर्यो। दुईटा दिन चाहिँ गएको छ, अरू दिन बाँकी छ है, किनभने अब यो दुईटा दिनको लागि मात्रै पनि मैले फेरि उताबाट मान्छे बोलाउन मिल्दैन, त्यही भएर तपाईँहरूले हामीलाई भेटेर प्रत्यक्ष रूपमा आफ्नै घरमा गएर शान्ति गराउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। एउटा कुरो समस्या के छ भने तपाईँहरूको जस्तो सुकै गाउँ भए पनि हामी अगाडि जान्छौँ, अलिक हिँड्न चाहिँ गाह्रै हुन्छ, गाडी पुग्नु पर्यो जस्तो भए पनि होइन, त्यसो भएको हुँदा हामी तपाईँको घरमा गएर तपाईँको घरमा बसेर ग्रह शान्ति गरेर तपाईँको मन प्रसन्न पार्ने काम गर्छौँ। वास्तविक ग्रह शान्ति वेदका मन्त्रहरू उच्चारण तपाईँको घरमा गुन्जयमान गराउन चाहनुहुन्छ भने सम्पर्कमा रहनुहोला। अनि यो बेला खादबारीमा चिना बनाउन, चिना हेर्न तपाईँ तुरुन्तै आउनुहोला। कवचहरू लाउन धेरै मान्छेहरू कवच लाउनको लागि लाउन मन थियो, के अरे गुरु घरमा पैसा छोडे भन्नुभएको छ दक्षिणा पानी, त्यसो भएको होला। तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आउनुहोला, आएर तपाईँहरू कवच लाउने, ग्रह शान्ति गर्ने सबै काम हामी गर्छौँ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? कहाँदेखि भन्नुभयो? उदयपुर गढी, ठ्याक्कै कानेरबाट।
1: डुम्रेमा
0: हजुरको शुभ नाम? उदयपुरदेखि ठ्याक्कै पूर्व उत्तर साइडमा होइन, पल्लो डाँडामा चुला। यस्तो हुन्छ सबै दिन तपाईँको मलाई फोन लाएर कहाँ सम्भव हुन्छ, नेपालभरिका जनताको हेर्नु परेन, पालो पर्यो भन्नुहोस् न धन्न होइन। ल ठिक छ
1: गुरु,
0: हजुर
1: मेरो कञ्चनजङ्घाको बारेमा हेरिदिनु न गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?

0: सुन्नु न,
1: अनि
0: तपाईँ कार्यक्रम कहिले काहीँ सुन्नुहुँदो रहेछ हो?
1: सुनिरहेको कुरो,
0: अनि सुनिरहेको त रेडियोको नाम थाहा भइहाल्छ नि, कहिले कहाँ सुन्यो अनि फोन लाएन भने कहाँ गुनासो गर्न पाइहाल्छ नि है। भनेपछि तपाईँ उदयपुर गढीदेखि उतापट्टि चुला ढुङ्गा, त्यहाँदेखि यता अलिकति माथितिरपट्टि डुङ्गरी, त्यहीँबाट होइन त?
1: हजुर हजुर हजुर।
0: ल ठिक छ, राम्रो ठाउँ छ, सुन्दर ठाउँ छ है। माथि उदयपुर गढीमा गयो भने बर्खा लहराहरूसँग खेल्न पाइन्छ, चिसो हावाको मौसम है, कति राम्रो छ होइन? ल ठिक छ, खुसी लाग्यो अहिले कार्यक्रममा आउनु भएको छ। छोराको साल महिना गते समय भनिदिनु त?
1: 2065 साल
0: कुन महिना?
1: माघ 17 गते।
0: के बारको जन्म हो?
1: माघ 18 गते गुरु।
0: के बारको जन्म हो?
1: राति 2 बजे आइतबार,
0: रातिको ठ्याक्कै 2 बजे हो ए हजुर,
1: आइतबारको राति
0: हजुर
1: 2 बजे,
0: त्यही त ठ्याक्कै 2 बजे हो भन्नु खोजे?
1: हजुर हजुर हजुर।
0: के बारको राति, के बारको बिहान?
1: आइतबारको राति, सोमबार बिहान।
0: आइतबारको राति, सोमबारको बिहान, 18 गते आइतबार भन्नुभयो?
1: हजुर हजुर।
0: अब छोरो पाउने मान्छेलाई एकचोटि फेरि त्यो सल्लाह गरेर, साल महिना गते समय मिलेन रे, 65 सालको माघ महिनाको 18 गते आइतबार परेको छैन रे, के हो कुरो भनेर सल्लाह गरेर फेरि फोन गर्नु। अहिले छुट्टी हुँला, राधे राधे। मैले फेरि भनिसकेँ, आइतबार 18 गते परेको छैन, अहिले छुट्टिन्छु, राधे राधे राधे। अब राधे राधे भन्दैन नि त नि, मलाई डिस्टर्ब नगर्नु। हामीसँग हुनुहुन्थ्यो आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो सूर्य बहादुरजीले, तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर फेरि पनि हाम्रो लाइनमा हुनुहुन्छ, एउटा कुरो अनुरोध गरे, तपाईँसँग जन्ममिति, जन्म समय, जन्म जिल्लाहरू ठ्याक्कै थाहा छैन भने चाहिँ फोन नगर्नुहोला, थाहा भएको सज्जनहरूले मात्रै फोन गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले के हुनुहुन्छ, स्वागत गर्छु भन्दै थिएँ, उहाँको सम्पर्क विच्छेद भइसकेको जानकारी प्राप्त भएको छ मलाई। यतिखेर फेरि कोही सम्पर्कमा आउनु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म इन्द्र कुमार राई गुरु।
0: इन्द्रजी आरामै हुनुहुन्छ, ठिकठाक छ त्यसलाई? हामीलाई पनि ठिकै छ, राम्रै छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ इन्द्रजी यतिखेर?
2: रेडियो ओखलुङ्गा त ट्राई गरेको छ, बजेन गुरु।
0: बजेन है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ?
2: मेरो पिताजीको हेर्नु पर्ने थियो गुरु।
0: लु त भन्नु त, साल महिना गते समय विक्रम सम्वत
2: 1979
0: मङ्सिर महिनाको 16 गते मङ्गलबार हो,
2: बुधबार
0: ल, अब तपाईँको यो मिल्दैन है एकचोटि, यो फेरि तपाईँले
2: मङ्गलबार
0: ल, तपाईँले जे मन लाग्थ्यो भनिदिनुहुन्छ नि, कहीँ कुरो मिल्छ?
2: होइन, त्यो मङ्गलबार लेखेको।
0: कति बजे?
2: बिहान 10:16 जाँदा ओखलढुङ्गा जिल्लामा।
0: 10:16 जाँदा बिहान ओखलढुङ्गामा, हामीले यो चिना पहिले पनि हेरेको थियौँ, के नाम जोडिएको थियो भन्नु त मलाई, तपाईँको मिल्छ मिल्दैन हेरिहालौँ, के नाम थियो पहिले?
2: टङ्कराज
0: हो, टङ्कराज पूर्व फाल्गुनीको दोस्रो भावबाट टङ्कराज नाम आउँछ, अष्टमीको दिनमा जन्म भएको छ, बृहस्पति उच्च रहेछ, बृहस्पति उच्च हुने मान्छे, राजयोग परेको मान्छे सरकारी जागिरमा राम्रो हुन्छ, अनि चन्द्रमा 8 परेको छ, चिसो लागिरहन्छ है?
2: हजुर हो,
0: पहिले एकदम ठूलो समस्या आएको थियो, 8 चन्द्रमा रहेछ, हनुमान चालिसा पाठ गर्नु भनेको थिएँ मैले, गर्नु भएको छ? राम्रो छ, पूर्णिमाको व्रत बस्नुपर्छ, हनुमानको अवतार धारण गर्नुपर्छ, यो चन्द्रग्रहण युगको शान्ति महामृत्युञ्जय जपहरू गराउनु असाध्य राम्रो हुन्छ। अहिले उहाँको उमेरलाई हेर्दा यतापट्टि 83 साल भइहाल्नुभयो, यतापट्टि 1 साल जोड्दा 84 पुग्नु भएको छ, 84 पूजा गर्नुपर्ने भयो। अनि अर्को कुरा चाहिँ शनि भन्ने ग्रह चलिरहेको छ, कहिलेकाहीँ स्वास्थ्यमा समस्या आउँछ शनिले, औषधि खानुपर्ने अवस्था आउन सक्छ शनिले, झुटो आरोपको सामना गर्नुपर्छ कहिलेकाहीँ यो शनिको प्रभावले, के छ अहिले इन्द्रजी?
2: हजुर गुरु।
0: के छ अहिले शनिले केही न केही अलिअलि दुःख दिएको छ, औषधि मूलमा धन खर्च भएको छ,
2: त्यस्तो भइरहन्छ नि गुरु, भइरहेको।
0: यो शनि भन्ने ग्रहको 23,000 पल्ट जप गर्ने र चन्द्रग्रहण युगको शान्ति गर्ने दुईटा काम, हनुमान कवचहरू धारण गर्ने, हनुमान चालिसा पाठ गर्ने, पूर्णिमाको व्रत बस्ने, अरू केही जस्तो आत्तिनु पर्ने ग्रहहरू छैन है त केही छ विशेष?
2: अब उहाँको चाहिँ जीवनको उत्तर भ्रमण चाहिँ के गर्दा सुख शान्ति
0: मिल्छ? अब यो मान्छेलाई खानेकुरा थाप्छ, होटल व्यवसाय थाप्छ, किनकि बृहस्पति छ, राम्रो उच्च छ बृहस्पति अन्नको भण्डार। अनि अर्को कुरा, मंगल पनि केन्द्रवर्ती छ खानेकुराको भण्डार। राजयोग परेको मान्छे सुखी मान्छे आनन्द छ, तर चिसोको समस्याले भोलि कतै केही करेन्टहरू लाग्न सक्छ, चिसोको कारणले गर्दा अर्को केही न्युमोनियाहरू हुने अथवा भनौँ न पानीमा चिप्लिने केही न केही दुःखहरू हुन सक्छ, विशेष ध्यान दिनुपर्छ है त। केही छ विशेष? छोराछोरीसँगको सम्बन्ध राम्रै छ, मान्छे खुसी नै हो, अलिअलि एकवटा मान्छे, फेरि लग्नको मालिक चाहिँ फेरि शनि हो नि त, लग्न भनेको टाउको हेरिन्छ लग्नबाट होइन, अलिक दिमाग चाहिँ एकवटा मान्छे क्या। लग्न मकर लग्न छ, मकर लग्नको मालिक शनि पञ्चम स्थानमा छ, यसले अलिकति एकवटो बनाउँछ है। लग्ने से पुत्र के क्रोधी भन्छ क्या, सुत सौख्यम त मध्यमम, सन्तानबाट सुख पनि हुने हो तर आत्मसन्तुष्टि चाहिँ हुँदैन है फेरि, भनेको कसै कसैले प्याचपुच्छ भनिदिन्छन् छोराछोरीले, कहिले काहीँ मन दुख्छ भएको है। अर्को कुरो भनिदिउँ, प्रथमा पत्यनाश स्यात् भन्छ, पहिलो सन्तान चाहिँ कहिले काहीँ खेर जान्थ्यो अरे पुग्यो, हुन्छ बुवा बुढो हुनुभयो तपाईँको पहिलो दाजु अथवा दिदीको एउटा गर्वहरू खेर गएको हुनु बेला
2: हो त, पहिला दिदी खेर जानु भएकै
0: हो। यहाँ के भन्छ श्लोकले, प्रथमा पत्यनाश स्यात् मानवान राजबल्लभ, मान चाहिँ आछ राजबल्लभ, राजाले राजाको राजा बल्लभ भनेको, बल्लभ भनेको प्रिय, राजाको प्रिय भनेको जागिर खानुभयो होला नि सरकारी होइन,
2: खानुभयो,
0: राम्रो भयो राम्रो भयो, ठिक छ। अरू केही छ? हनुमानको पूजा गर्नु नि, हनुमान चालिसा पाठ गर्ने, हनुमानको पूजा गर्ने राम्रो हुन्छ है। उहाँको आयुको लागि पनि ठिकै छ, त्यस्तो नराम्रो छैन, अलिकति चन्द्रमा आठौँ पर्दा कहिले काहीँ झुक्याउन सक्छ, त्यति हो।
2: त्यस्तो चन्द्रमा आठौँको दोष त पहिला धेरै परिसकेको हो उहाँलाई,
0: हो त्यही त, अब ग्रहमा दोषहरू परेको छ, शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने धेरै कुरामा राम्रो हुन्छ है त।
2: हजुर, घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको लागि ठिकै हुन्छ, उत्तरपट्टिको अलिकति दोषहरू देखिन्छ उहाँलाई, अहिले शनिको शान्ति गर्नु, पूजापाठ गर्नु राम्रो हुन्छ है। अर्को कुरा भनिदिन्छु बुवालाई, बुवालाई कहिलेकाहीँ पहिलो छोराबाट अलिक असन्तुष्टि पनि हुन सक्छ, विशेष ध्यान दिनु, किनभने मैले अहिले पनि तपाईँलाई श्लोक पढिहालेँ, तर राजयोग परे मान्छे सुखी मान्छे है, राम्रै छ, नआतिनु है त। छुट्टी हो राधे राधे,
2: होइन गुरु मैले अलिकति कुरा राख्नु थियो,
0: भन्नु न
2: गुरु। मैले अस्तिको दिन रेडियो नेटवर्क के अरे सनातन रेडियो नेटवर्कमा आएको कमेन्ट अनुसार नि
0: हजुर,
2: निराज भन्ने चाहिँ सज्जन मित्रको विचारमा चाहिँ मैले रेडियो कार्यक्रममा बोल्दा चाहिँ कार्यक्रमको गुणस्तरमा कमी आयो भनेर गुनासो गर्नुभयो गुरु।
0: अब त मैले गरे होइन, अब मान्छेको आफ्नो विचार हुन्छ, त्यसलाई सोच्ने होइन क्या, तपाईँले आफ्नो बुवाहरूको आफ्नो परिवारको हेराउनु भइहाल्छ है, नातिनु होला।
2: अनि मैले चाहिँ त्यस्तो खासै सामाजिक सद्भाव बिगार्ने, साम्प्रदायिक हिंसा भड्काउने अथवा जातीय द्वन्द बढाउने कुनै त्यस्तो कुरो गरेको थिए कि
0: छैन? छैन के, यस्तो हुन्छ क्या, यो भएको के हो भने नि इन्द्रजी, तपाईँको फोन लागिरहन्छ, अरूको फोन लाग्दैन, अनि हाम्रो पनि लाग्दै हुन्थ्यो भने सबैको इच्छा हुन्छ, त्यसो भएर त्यसलाई अब हजुर जतिको मान्छेले सकारात्मक लिनु, ओम राधे भन्नु त, मन शान्त गर्नुहोस्, केही हुन्न, छोडिदिनुहोस् है। तपाईँले त्यस्तो कमेन्ट हेर्न थाल्नु भने मलाई कति गाली आउँछ, यहाँ गुरुहरूबाटै गाली आउँछ मलाई, प्राइभेट नम्बरमा फोन गरेर धम्की लाउँछ आइरहन्छ मलाई, बुझ्नु भएन। अहिले म अहिले खानबारी छु नि होइन, भनिदिइहाले तपाईँलाई मैले, खानबारीमा हुँदाखेरि यहाँ म आएर बस्दाखेरि बिचरा गाउँतिरबाट बुढाबुढी आमाहरू आउनुहुन्छ, कसैले बाटोमा भेट्नुहुन्छ, गुरुहरूले लक्ष्मण गुरुलाई किन चिनाइहाल्नु पर्यो, म हेराइहाल्छु नि, म कहाँ आउन, तिमीहरू हाम्रोमा चाहिँ आउँदैनौ, उता के खान जान्छौ, उर हामी एउटै होइन भन्छन् अरे, अब त मजा भनेपछि यस्ता कुराहरू सुन्न थालौँ नि, के हुन्छ के हुन्छ यहाँ होइन। त्यही भएर तपाईँलाई विशेष ध्यान दिनु होला, अहिले हामी कार्यक्रमको अन्तिम भाग हुन्छ, छुट्टी राख्दैछ।
2: अनि गुरु
0: हजुर,
2: मैले त्यसरी व्यक्तिगत रूपमा त कसैलाई त्यस्तो नराम्रो त भनेको,
0: मैले भने त तपाईँ अब ओम जप्नु, राधे जप्नु, अब अहिले कार्यक्रम अन्तिम भागमा छ, फेरि फोन लायो भने बात गरौँ है।
2: हजुर
0: राधे राधे, हजुर
2: हजुर गुरु, अब के भन्नु, अब त्यसो त नभन्दाखेरि राम्रो हुन्छ गुरु।
0: त्यही भएर अब म आज धेरै बोल्ने समयमा छैन, हेर्नु त 58 मिनट गइसकेको छ, कार्यक्रमबाट बिदा लिनुपर्छ ल। राधे राधे
2: ल, राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। इन्द्र कुमार राई ओखलढुङ्गाबाट हुनुहुन्थ्यो। हामी नेपालभरबाट एकै साथमा एउटै आवाजबाट नेपाललाई गुन्जयमान गराइरहेका छौँ। तपाईँको घरमा वैदिक मन्त्र उच्चारण होस् भन्ने हाम्रो कामना भइरहेको छ। जे जे हुन्छ, जसो जसो हुन्छ, आफू आफूले सकारात्मक ऊर्जा दिँदै सबैका कुराहरू सुन्दै अगाडि बढौं। कोही कोहीसँग रिसाउनु हुँदैन। हामी सबै वसुधैव कुटुम्बकम, तपाईँ हामी दाजुभाइ सबैजना एउटै परिवारको मान्छे बन्न सकौं। खानबारीमा भेट्ने दिनैभरि अवसर मिलिरहेको छ। आज भोलि पर्सि निको पर्सि पाँच सात दिन अझै रहन्छ होला तपाईँको उपस्थित भए अनुसार। आजको लागि कार्यक्रमबाट चाहिँ ओझेल पर्छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः हरेको ध्वनि तरङ्गबाट रहनेछ। राधे राधे।

0: योगो संस्कार र
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाजे।
0: रेडियो टाइगर स्टुडियो टाइम
2: यति बेला बिहानको 9 बजेको छ।
3: सान अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। निर्णय प्रक्रियामा भएको कमजोरीले धेरै सहकारी संस्थाहरू समस्याग्रस्त। मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने। तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक। अन्नपूर्ण आरोहणको 76 वर्ष पूरा। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा कार्यक्रम गरी मनाइँदै। अमेरिका र इरान बीचको तनाव चर्कियो। हर्मुज क्षेत्रमा रहेको क्योसियम टापुमा अमेरिकाको आक्रमण। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारले नेपाललाई 77 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले सार्वजनिक गरेको सहकारीमा भएको व्यथिति जाँच आयोग 2082 प्रतिवेदनले पछिल्लो समय सहकारी क्षेत्रमा विश्वास गुम्दै गएको निष्कर्ष निकालेको छ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताहरूको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रति विश्वास कमजोर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिएको पाइएको छ। आयोगले यस्तो निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ। साथै बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासन हीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेको आयोगले जनाएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कड़ा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ। आज पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। विशेष गरी मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ़ने अनुमान छ। पहाड़ी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैबीच तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक रहेकामा सरकारी तथा गैर सरकारी निकायहरूले जोड़ दिएका छन्। अत्यधिक गर्मी, जोखिम न्यूनीकरण तथा हिट एक्सन डेको अवसरमा नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ लगायतका संघ संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा तातो हावा तथा लहरबाट जोगिन तीनै तहका सरकार र साझेदारी निकायबीच सहकार्य तथा समन्वय आवश्यक रहेकामा जोड़ दिएको छ। कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले जलवायु जन्य बढ़दो जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना स्वीकृत गरी लागू गरिसकेको समेत बताउनुभयो। साथै उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत अत्यधिक जोखिममा रहेका र धेरै जनसंख्या भएका, सम्भावित जोखिम भएका जिल्लामा सन्देश प्रवाह भइरहेको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले तापक्रम मात्र नभई हावा, आर्द्रता जस्ता विभिन्न आयामलाई ध्यानमा राखेर गर्मी सम्बन्धी जोखिमको मूल्यांकन गर्न आवश्यक रहेकामा जोड़ दिनुभयो। यस वर्ष औसत भन्दा कम वर्षा हुने सम्भावना देखिएको, यसको आधारमा गर्मीको लहर तथा अत्यधिक गर्मीका दिनहरू बढ़न सक्ने अनुमान गरिएको छ। नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले सरकारवाला विज्ञहरूको छलफलबाट आउँदा दिनमा सरकार तथा विभिन्न साझेदार निकाय संस्थासँगको सहकार्यमा रणनीति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। डीपी नेपालका अध्यक्ष डाक्टर वसन्तराज अधिकारीले पछिल्लो समय विश्वव्यापी तापक्रम वृद्धि भइरहेका बेला कर्मीका चुनौतीहरू केवल तराई क्षेत्रमा मात्र सीमित नरहेको र यसको सामनाका लागि विस्तृत अनुसन्धान र नवप्रवर्धन आवश्यक रहेको बताउनु भएको छ। तातो हावा वा तातो लहरबाट बस्न दिउँसो सकेसम्म घाममा घर बाहिर ननिस्कन, निस्कनै परे पातलो कपड़ाले टाउको छोप्न, छाता ओढ़न, छहारीमा बस्न, प्रशस्त पानी पिउन अनि झोलिलो खानेकुरा खान, खेतबारीमा सकभर बिहान र बेलुका काम गर्न र धेरै थकान र अचेत हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8000

0: अब विदेशको खबर. मध्यपूर्वमा अमेरिका र इरान बीचको तनाव फेरि चर्किएको छ. अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युस्युम टापुमा आत्मरक्षाका लागि सैन्य कार्यवाही गरेको जनाएको छ. कतारी संचार माध्यम अल जजिराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेपास्त्र तथा ड्रोन प्रहार गरेको छ. कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै त्यहाँ आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दावी छ. इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिकी कार्यवाहीको जवाब स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ. इरानी संचार माध्यमहरूका अनुसार अमेरिकी सेनाले हर्मुज जलमार्ग नजिकै रहेको एउटा इरानी तेल ट्याङ्कर तथा केस्म टापुको दक्षिणी क्षेत्रमा रहेको संचार टावरमा प्रहार गरेको थियो. आईआरसीजीले यसपछि अमेरिका तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ. मध्यपूर्वमा बढ़दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहेको छ. अब खेल खबर. मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा कतारले नेपाललाई 77 रनको लक्ष्य दिएको छ. टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 4 बलमा 76 रनमा अल आउट भयो. अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ. महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्. टोलीलाई 4 समूहमा विभाजन गरिएको छ. नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ. समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ. प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्. चारवटै क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ. त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ. यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष. निर्णय प्रक्रियामा भएको कमी कमजोरीले धेरै सहकारी संस्थाहरू समस्याग्रस्त. मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने. तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक. अन्नपूर्ण आरोहणको 76 वर्ष पूरा. हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा कार्यक्रम गरी मनाइँदै. अमेरिका र इरान बीचको तनाव चर्कियो. हर्मुज क्षेत्रमा रहेको क्युस्युम टापुमा अमेरिकाको आक्रमण. र एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारले नेपाललाई 77 रनको लक्ष्य दियो.
1: गर्जन छ सधैँ बाघ छै बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज.
2: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर. काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ. यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श. सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य. फोन नम्बर 081-530-105 र 97-053-00-450.
3: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो.
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर.
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है. म फेरि नमन सपिङ सेन्टरमा जाइटु.
4: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ?

0: खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ, म बिहानै खेत लागे है छोरी।
4: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
3: ए के बिर्से भनेको त छातैको बिर्से छु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
4: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुवा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
3: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
4: हो नि, बिहान काम दिउँसो आराम।
5: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाँच्छ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
3: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 4 42 55 909 र 98 4 42 97 5 17।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480

तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517। गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: को खबर प्रतिमा प्लास्टिक एन्ड नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: तपाईको ठाउँमा तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: बाँके बर्दिया दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्य कसुर फिलक थाहा पैलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
1: सम्पर्क नम्बर कार्यालय प्रमुख 98583488, सूचना अधिकारी 98585478, ओ फोन नम्बर 081550626, 550627, फैक्स नम्बर 081550426।
0: 24 घंटा सम्पर्क कर शेख जिना मोबाइल नम्बर 98580553488, साथै पैसा निलग्ना नम्बर 107 म समेत सम्पर्क करबिए। ओ कार्यालय के इमेल CIAA@gmail.com। अक्षय दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंज बाँके।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराजे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 2017 र 98570 3352।
3: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
6: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
9: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
10: यही जेठ 23 गते शनिबारको दिन
9: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
11: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
12: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल
2: डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
11: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 67 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
13: पानी बचाई बाली लगाऊ।
14: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान, मध्य र पुसार क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, हर्दीनाथ, सामा मजुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
13: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
14: यो सन्देश बबई सिंचाई आयोजना वैदिक वर्गद्वारा प्रसारित गरिएको हो।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन्छ सधैँ बाप चाहिँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
2: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।

0: किलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
1: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
0: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
2: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
1: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ।
0: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
2: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484-20-156।
3: भुइँको बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भुइँको बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
6: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दुध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
8: किसान अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारले योजना सुदृढ़ गर्नुपर्ने विज्ञको जोड़। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाई छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परी चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा विवाहबाट त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक भोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमापारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात ताप लहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरैसो जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड़ दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै तापक्रम बढ़दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एलनिनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइन लाइनमा इरानी क्षेपयास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्य पूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढ़ाउँदै नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ। अब खेल खबर। न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो। अब 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेशका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा बिकेको जोड़। अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
5: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
6: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
7: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन्चादी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुन्चादी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाली पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9580 25002 र 9820 43 41 61।
8: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
9: यही जेठ 23 गते शनिबारको दिन
10: बिहान 10 बजेदेखि
8: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फेसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842555909 र 9842557517।
10: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ झैँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज। Radio Tiger Studio Time.
2: यति बेला अपराह्नको 4 बज्यो।
3: पानी बचाई बाली लगाऊ।
4: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्देनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
3: पानी बचाई खेती गरौं, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
4: यो सन्देश बबई सिंचाइ आयोजना पैदी वर्गद्वारा प्रसारित गरिएको हो।
0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।

ਬੇਬੇ

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

I'm a

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
5: यही जेठ 23 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे मैले नमन शपिङ सेन्टरमा जाइदु।
6: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
10: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
11: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
12: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
11: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ, हेर त त्यही जाने हो नि।
13: साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 9842858950 र 9842809761।
14: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
4: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
6: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: कार्की बर्दिया दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्ने कसुर फिलक ठाहा पहिलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
1: सम्पर्क नम्बर कार्यालय प्रमुख 9858043888, सूचना अधिकारी 9858045788, ओ फोन नम्बर 081550626, 550627, फैक्स नम्बर 081550426।
0: 24 घण्टा सम्पर्क कर सेकजिना मोबाइल नम्बर 9858053488, साथै पैसा निलग्ना नम्बर 107 म समेत सम्पर्क गर्बी। ओ कार्यालय के इमेल CIAA@gmail.com। अक्षय दुरुपयोग अनुसन्धान आयोग का कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंज बाँके।
2: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
3: गराउला नि काकु, के को हतार छ र?
2: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
3: ओहो हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
4: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिए दर्ता गराउ।
3: नेपाल सरकार गृह मन्त्रालय।
5: आफ्नो सुन्ती बाती रेडियो टाइगर 99.2 MHz।
6: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क। अहिले बेलुकीको 6 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
0: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
1: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोड़।
2: कार्यकारी सूचनाहरूलाई नै विकास गरेर त्यही अन्तर काम गर्नुपर्ने हुन्छ। एउटा भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ, उहाँहरूको सहयोग बिना हामी पनि विपदमा हामी फक्राउन सक्दैनौ।
0: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
1: र स्टाफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल र बंगलादेशको खेल चल्दै। न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। 5 दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताका क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट राष्ट्रपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नु भएको छ। लामिछाने भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामिछानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामिछानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दूकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्वीटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै दुई तिहाई सीट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदलिए पछि नेपालबाट भारत भ्रमण गर्ने लामिछाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामिछानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस शुरू भएको छ। लामिछाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्ष को भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यस्तै लामिछानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अंग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बी रहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यावहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
1: एमालेभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछान्ने बताउनु भएको छ। काठमाण्डुमा आजदेखि शुरू भएको एमालेको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामकको रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरूद्ध गतिविधि गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुसमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछान्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्णा विष्ट, पृथ्वी सुब्बा गुरूङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरूस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो।
0: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मंगलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक वित्त वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो, तर सदन कार्यसूचीमा प्रवेश नै गर्न नसकेसँगै राष्ट्रिय सभाले संवैधानिक समय सीमाभित्र पारित गर्न नसकेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्थमन्त्री र दलका नेताहरू बीच सहमति जुटाउने प्रयास गरे पनि निकास ननिस्किएको बताउनुभयो। प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव बिना नै यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले ल्याउनु भएको यो विधेयक गएको पुष 18 गते संसद सचिवालयमा दर्ता भएको थियो।
1: लुम्बिनी प्रदेश सरकारका चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारूमगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ, तर प्रदेश प्रमुख कृष्णबहादुर घरतीमगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ, तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनका बेला हुने विपदको पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
11: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
10: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
12: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
12: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा, पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मंगलबारसम्मका लागि स्थगित लगाएको खबर प्रस्तुत गर्यो।
1: खबरमा अब बाँकी खबर। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतेरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साविकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथीलाई वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै जसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
0: आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ़ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र गर्मीको पूर्वानुमान गरेको छ।
1: यसैबीच मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बढ़न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने, कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढ़ेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी बढ़ने भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्याधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसूनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
2: बाढ़ी पहिरो डुबान चट्यान लगायतका विपदमा चाहिँ संघ प्रदेश स्थानीय तह र गैर सरकारी समुदाय नै कसरी परिचालित हुने तिनले सुरक्षा निकायलाई चाहिँ तयारी अवस्थामा राखेको छ। उहाँहरूलाई तालिम प्राप्त सेवाकर्मीहरू राहत उद्धारको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यसलाई बढी निरन्तर निगरानीमा र त्यसको सिडिओ अधिकारीलाई प्लस त्यहाँका पालिकालाई पनि हामीले निरन्तर कोर्डिनेसन र तयारी अवस्थामा रहन
13: पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदा अथवा त्यो पहुँच नहुँदा हुने देखिन्छ। 81 आकस्मिक रूपमा राति बाढ़ी आउने अथवा पहिरो जाने, पानी पर्ने र बिहान एकचोटि घटना भएपछि मात्र थाहा हुने खालको, यसका लागि के छ तयारी?
2: यो मेट्रोलोजी र हाइड्रोलोजीसँग सम्बन्धित स्टेसनहरू चाहिँ धेरैवटा होइन हाम्रो प्राधिकरणले पनि 49 वटामा अहिले थप भएर 55 वटा चाहिँ हामीले जस्तो जमिन सतहमा चाहिँ भारी वर्षा कति भयो भनेर मिलिमिटर नाप्ने चाहिँ यन्त्रहरू जडान गरेका छौँ र त्यसले चाहिँ बढी पानी परेर अलिक हुने अवस्थामा चाहिँ उसले चाहिँ हामीलाई साइरन बजाएर त्यो समुदायलाई अलर्ट गर्ने विषय पनि छ भने स्टेसनहरू राखेर चाहिँ त्यसबाट पनि अलिकति पानीको बहाव पर्ने बित्तिकै त्यहाँका जन समुदायहरूलाई सचेत हुने गरी वार्निङको कामहरू पनि सिस्टम पनि जडान भएको छ। सम्बन्धित कुन ठाउँमा आउन सक्ने त्यो ठाउँमा चाहिँ विशेष गरी फोकस गरेर हामीले यो हो यो गर्नु, डुबानबाट यसरी बस्न सकिन्छ, बाढीबाट यो बस्न सकिन्छ भनेर हामीले सबै जनचेतनाहरू फैलाएका पनि हुन्छौँ र विपद सम्बद्ध निकायहरू हुनुहुन्छ उहाँहरू सबैले पनि सुरक्षा निकायले चाहिँ माइकिङ गरेर पनि त्यहाँका जनसमुदायलाई अवेर गराएर सुरक्षित स्थानमा राख्न लगाएको अवस्था थियो भने यो वर्ष पनि हामीले त्यो र अझ थप्यो भन्ने पनि कति रूपमा काम गर्ने।
13: अब आम नागरिकले चाहिँ के गर्ने?
2: पाइन्छ नेपालभरिमा पर्ने हो। मनसुनको करिब 4 महिनाको अवधिमा कुनै ठाउँमा कुनै बेला पर्ला, अर्को ठाउँमा अर्को समयमा पर्न सक्छ। त्यही भएर सबैले सचेत हुनुपर्छ। मुख्य कुरा के हो भन्दाखेरि आधिकारिक सूचनाहरू हेरेर त्यही आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने हामीले गभर्मेन्ट साइडबाट यो गर्नु नगर्नु भनेका विषयहरूमा पनि यहाँले जस्तो पोहोरको केसमा पनि ठुलो क्षति हुने सम्भावना छ भनेर यात्राहरू गएपछि कतिले सपोर्ट गरेर पनि सक्सेस भएको अवस्था छ भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी विपद हामी सक्राउन सक्दैनौँ। एउटा स्थानीय समुदायहरू जो हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनु पर्यो, एक अर्कालाई छरछिमेकमा पर्दा सहयोग गर्नु पर्यो। आवश्यकै पर्यो भने छ हाम्रो 1149 छ, विशेष गरी यो प्राकृतिक विपदको क्षेत्रमा अहिले बढी क्रियाशील भएको नम्बर छ, हाम्रो फ्री नम्बर हो 1149 वा नजिकको प्रहरी, स्थानीय पालिका, स्थानीय प्रशासन 100 नम्बरमा पनि उहाँले कल गर्न सक्नुहुन्छ। आफू बसेको स्थान कस्तो छ, हामी आफू चाहिँ विपदको जोखिममा छु कि छैन, कस्तो खालको जोखिममा छु म बसेको भन्ने कुरा पनि आफूले अलिकति क्लियर हुनुपर्छ भने त्यही सँगसँगै अवेर भएर चाहिँ त्यो विपदबाट जोगिन आफूले अलिक सुरुमै तयारीहरू बस्ने अब त्यस्तै ठाउँमा छौँ भने सुरक्षित स्थानमा तुरन्तै जानुपर्ने अवस्था पनि हुनसक्छ।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
15: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
18: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
18: ओपिडी सेवा,
15: विशेषज्ञ ओपिडी सेवा,
18: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
18: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
18: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
18: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
18: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
18: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-2403।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.66 अङ्कले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जलविद्युत, लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक बढ़ेकामा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.26 अर्ब को कारोबार भएकोमा आज 347 कम्पनीका 1.35 करोड़ कित्ता शेयर 5.73 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: विशेष अदालतले मध्य प्रदेशका सांसद एवं पूर्व राज्यमन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनवाई गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,100 रूपियाँ बराबर बिगो र जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश रमेश कोइराला र विदुर कोइरालाको इजलासले थप 1,54,000 क्षतिपूर्ति बापत शुल्क भराउने फैसला समेत गरेको छ। आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सिंह सहित 16 जना विरूद्ध 2082 सालको असोज 30 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि उपभोक्ता समितिमा गएको बजेट आफ्नो खातामा ल्याएको आरोप लागेको थियो।
1: सरकारले 23 समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरूको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न निर्देशन दिँदै यसो नगरेमा कानूनी कार्यवाही हुने चेतावनी दिएको छ।
0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउनपछि 592 मोटरसाइकल तथा स्कूटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यका विभिन्न ठाउँमा चोरी भएका मध्ये आज 40 फिर्ता गरेसँगै साउनपछि फिर्ता गरेका मोटरसाइकल र स्कूटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकोले सुरक्षित ठाउँ मात्र पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सीसीटीभी निगरानी भएको ठाउँ छनौट गर्न, ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाड़ीमा जीपीएस रन गर्न उहाँको सुझाव छ।
1: पर्वतको महाशिला गाउँपालिकाले बढ़दो बसाईसराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ आउनेलाई आकर्षित गर्न शुरू भएको कार्यक्रम अन्तर्गत अहिलेसम्म 15 परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो। त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि गाउँपालिकाले 1,00,000 रूपियाँ अनुदान र शुरूको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने गरेको छ। बसाईसराईका कारण गाउँ रित्तिनुका साथै जग्गा बाजिँदै गएपछि यो कार्यक्रम थालिएको अध्यक्ष भूषालले बताउनुभयो। 1 दशक यता बढ़ेको बसाईसराईले गाउँका धेरै घर खाली भएका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाड़ीले भरिएको छ। गाउँमा सड़क, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ़दै गए पनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भूषालले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष मात्रै 93 परिवारका 325 जना गाउँपालिकाबाट बसाईसराई गरेका थिए।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। अरू कैयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले निकालेको विज्ञप्ति अनुसार अस्पताल पुर्याएका 39 जना मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए।
1: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछन्। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सि हुनेछ।
0: र न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 T20, 5 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 खेल्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपति सभापति लामी छाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामी छानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
0: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
1: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ गर्नुपर्नेमा विज्ञको जोड।
0: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने।
1: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित। न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: योद्धा नेपाललाई चाहिएको छ योद्धा टाटा योद्धा पिकअप न झुक्छ न रोकिन्छ
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-888 98-12-35-888
5: सीधा कुरा प्रश्न विचार
6: उज्यालो रेडियो नेटवर्क
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्वकर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र

पार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको चित्र लहरमा हुनुहुन्छ।

0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-352।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 7 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता। दुई देशको आपसी हितका विषयमा छलफल। संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा 21 जनाको मृत्यु। र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजय शुरूआत।
5: एसई सकियो, अब रमाइलो शुरू भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटका अवसरमा उहाँहरू बीच नेपाल भारत सम्बन्ध, रासोपा र भारतीय जनता पार्टी भाजपा बीचको सम्बन्ध, दुई देश बीचको आपसी हितका साथै विविध आयामका विषयमा छलफल भएको थियो। भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले रासोपा सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको समेत उल्लेख गर्नुभएको छ। यसै गरी प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै रासोपाका सभापति लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसात गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीसँगको 1 घण्टा लामो संवाद अत्यन्तै खुशीको क्षण रहेको र दुई देश बीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न रासोपा उत्सुक रहेको र नेपाल भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्ने प्रधानमन्त्री मोदीको दृष्टिकोणमा रासोपाको पूर्ण ऐक्यबद्धता र साझा समृद्धिका लागि यथार्थमा परिणत गर्न उत्सुक रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। भेटमा भारतीय विदेश मन्त्री एस जयशंकर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विक्रम मिश्री लगायतको उपस्थिति रहेको थियो भने नेपालका तर्फबाट सभापति लामिछानेकी धर्मपत्नी निकिता पौडेल, रासोपाका नेताद्वय विपिन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्ली स्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो। भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। यसअघि सभापति लामिछानेले हिजो भारतका गृहमन्त्री अमित शाह, विदेश मन्त्री डाक्टर जयशंकर, भाजपाका अध्यक्ष नवीन लगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। राष्ट्रिय सभाको आजको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै सदस्यहरूले नेपाल भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य रहेको बताउनु भएको हो। उहाँहरूले समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभयो। बैठकमा नेपाली कंग्रेसका सांसद सुनिल बहादुर थापाले नेपाल भारत सीमा सम्बन्धी विषय दुई देश बीचको संवाद र स्थापित कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिनुपर्ने बताउनुभयो। यस्तै उहाँहरूले नेपाल भारत सीमाका विषयमा सरकारले संयमित स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अप्नाउनु पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णु बहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताउनुभयो। नेकपा एमालेका सांसद सम्झना देवकोटाले नेपाल भारत सीमा सन् 1816 सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिनुभयो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनुभन्दा कार्यसूचीमा रहेका विधेयक पारितको प्रक्रिया अगाडि बढ़ाउन र सभाको गरिमा कायम गरेर अगाडि बढ़न सांसदहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष दाहालले अन्य विषयमा सहमति र छलफल गरेर अगाडि बढ़न सकिने भए पनि कार्यसूचीमा रहेको वैकल्पिक विकास वित्त परिचालन विधेयक अगाडि बढ़ाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गरे पनि सांसदहरू उठेर विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 26 गते दिउँसो 1:15 बस्नेछ। चिकित्सा शिक्षा आयोगको 24 बैठकले चिकित्सा शिक्षा आयोगबाट विगतमा जारी भएका सबै निर्देशिका र कार्यविधिहरूलाई कानूनी प्रक्रिया पुर्याएर पुनः जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले विधायन ऐन 2081 दफा 35 व्यवस्थाका कारण आयोगले विगतमा जारी गरेका सम्पूर्ण निर्देशिका तथा कार्यविधिहरू स्वत निष्क्रिय भएकाले पुनः जारी गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकले चिकित्सा शिक्षाको नियमन र समन्वयलाई चुस्त बनाउन आयोगका उपाध्यक्षलाई चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय प्रतिष्ठान र परिषदहरूलाई आवश्यकता अनुसार निर्देशन दिने अधिकार प्रत्यायोजन समेत गरेको छ। बैठकमा आयोगका सह अध्यक्षद्वय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी, सदस्यहरू र राष्ट्रिय योजना आयोगका सदस्य रेशु अरियाल ढुंगाना लगायत सहभागी हुनुहुन्थ्यो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय र सरकारी कार्यालयलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहस पत्र तयार गर्ने क्रममा विगतका वार्ता छलफल र लिखित सहमतिहरूमा संविधान विषय कसरी समेटिएका थिए भन्ने अध्ययन गर्नका लागि सबै मन्त्रालय तथा सम्बन्धित कार्यालयलाई पत्राचार गरिसकेको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान निर्माण तथा कार्यान्वयनका क्रममा विभिन्न समुदाय क्षेत्र र सरकारवाला पक्षले उठाएका माग तथा ती माग सम्बोधनका लागि सरकारले गरेका प्रतिबद्धताको समग्र अध्ययन गर्ने भनिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा आज बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमल सिन्हाले जनतालाई सचेत र शिक्षित बनाउनु मीडियाको प्रमुख जिम्मेवारी रहेकाले लोक कल्याणकारी विज्ञापनको नियमन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले पुराना कानूनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकता अनुसार नयाँ कानूनी सुधारलाई प्राथमिकता दिँदै संसदलाई प्रभावकारी कानून निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
8: मीडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। एउटा हाम्रो प्रायोरिटी पार्लियामेन्टलाई कानून निर्माणको एउटा महत्वपूर्ण थलोको रूपमा विकास गर्ने छ। मूल कुरा भनेको चाहिँ समस्याको समाधान हो। त्यही भएर एउटा यस्तो बढी अथवा एउटा कुनै मेकानिजम जसबाट चाहिँ सजिलै स्ट्युजहरू तिनै लेयरमा कम्युनिकेट हुन सक्थ्यो र तिनै तहबाट एकअर्कालाई सहयोग गरेर हामीले काम गर्न सक्छौँ जस्तो लाग्छ। नयाँ नयाँ आवश्यकता अनुसारका नयाँ कानूनहरू पनि तर्जुमा गराउने कार्यलाई चाहिँ हामीले महत्वका साथ अगाडि बढाएका छौं।
9: मन्त्री डाक्टर तिमल सिन्हाले सूचना तथा संचार क्षेत्रका समस्या समाधानमा तीन तहका सरकार बीच समन्वय अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सुनारले संचार क्षेत्रलाई व्यवस्थित बनाउन संघीय मन्त्रालयले सबै प्रदेशलाई समेट्ने स्पष्ट छाता कानून ल्याउनु पर्ने आवश्यकता उनाउनुभयो। बैठकमा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सूचना तथा संचार क्षेत्रका निकायहरूमा विषयगत समस्याको एकीकृत जानकारी आवश्यक रहेको बताउँदै प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा संचार तथा सूचना क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा विभिन्न विभाग र निकायका प्रमुखहरूले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि बीमा तथा अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउनुपर्ने सुझाव दिनुभयो। बैठकमा संचार तथा सूचना क्षेत्रका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने सरकारवालाहरूले सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता एआईको माध्यमबाट बढ़दो भ्रामक सूचना र साइबर अपराध नियन्त्रण गर्न नीतिगत स्पष्टता र प्रेस पास वितरणमा सरल र पारदर्शी प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। यस्तै बैठकले विषयगत समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्दै भविष्यमा निर्णय कार्यान्वयनको नियमित अनुगमनको व्यवस्था समेत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। एमाले केन्द्रीय संगठन विभागको आयोजनामा सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालाको आज उद्घाटन गर्दै वहाँले पार्टी एकता कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले संगठनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो। अध्यक्ष ओलीले एमाले देश शान्ति विकास समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी भएकाले प्रतिशोधको भावनामा कसैले पनि काम गर्न नहुने बताउनुभयो। अध्यक्ष ओलीले सरकारका कदमप्रति प्रश्न गर्दै देश सञ्चालनका लागि दूरदर्शिता र परिपक्वता चाहिने उल्लेख गर्दै वर्तमान राज्य संयन्त्रको अराजक बनेको दावी गर्नुभयो। स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको बताउनु भएको हो। बोर्डले यही जेठ 16 गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नबढेसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डले बीमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न समेत आग्रह गरेको थियो। त्यसै गरी सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाव सृजना गरेर आवश्यकता बाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न आग्रह समेत गरेको छ। बोर्डमा आबद्ध भई 36 निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। पर्वत जिल्लाको महाशिला गाउँपालिकाको महाशिला क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चर्चामा आउन थालेको छ। एसियाकै ठूलो शिला भएको मानिने पर्वतको महाशिला क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान स्वरूप पूर्वाधार विकास तथा पर्यटन मैत्री कार्यक्रमहरू अगाडि बढ़ाइएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
10: पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो शिला भएको दावी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान तीव्र बनाइएको छ। पर्यटन प्रवर्धन मार्फत स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित यस शिला क्षेत्रमा विभिन्न पूर्वाधार तथा पर्यटन मैत्री कार्यक्रमहरू अगाडि बढ़ाइएका छन्। महाशिलाको संरक्षण प्रचार प्रसार तथा पर्यटकीय आकर्षण बढ़ाउन निरन्तर प्रयास भइरहेको बताउनुहुन्छ शिला क्षेत्र विकास समितिका अध्यक्ष राजु प्रसाद पौडेल।
11: वर्ष पहिला भारतका सुविख्यात समाज सुधारक नीलकण्ठ पाणी स्वामीनारायण 3 दिन 3 रात यो महाशिला क्षेत्रको गर्भगृहमा तपस्या गरेको भन्ने कुरा प्रमाण जुट्यो र उहाँहरूको दिव्य टिम यहाँ आएर हेर्नुभयो। करिब 8-9 महिना लाग्यो यो कामका लागि।
10: स्थानीय वासीहरूका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र प्राकृतिक उपचार योग साधना तथा मानसिक शान्ति खोज्नेहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ। पर्यटन मार्फत पर्वतवासीको आर्थिक समृद्धि हासिल गर्न यो योजना निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुषाल।
12: महाशिला गाउँपालिका भित्र रहेका प्रत्येक स्थलहरूलाई अगाडि बढाउने क्रममा महाशिला गाउँपालिकाले पूर्वाधार निर्माणका कुरा छ, यसलाई संघले प्रदेशले स्थानीय सरकारले चिन्तेको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
10: पर्वत जिल्लाको पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको शिला क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक आउन थालेका छन्। महाशिलालाई प्रदेशकै पहिचानका रूपमा विकास गर्न नीति र योजना सहित अगाडि बढ्ने बताउनुहुन्छ गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री यशोदा हिमाल।
13: निरन्तर प्रदेश सरकारले जति सक्दो आफ्नो उपस्थिति जनाइरहेको छ, थुप्रै विकास गर्नुपर्ने हाम्रो नीतिले हाम्रो विधिले दिने सक्ने गरी सहयोग पक्कै पनि गर्नेछु।
10: प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्भावनाले भरिपूर्ण महाशिला क्षेत्रको व्यवस्थित विकास र प्रचार प्रसार गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्नेछ। यस क्षेत्रले सरकारले लिएको पर्यटन भित्राउने नीति साथै स्थानीय रोजगारी सिर्जना गर्दै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
14: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरूरी रहेको बताउनु भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले आज उहाँको स्वागत तथा पूर्व प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको विदाई कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्च बीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश राउतले बार र बेन्च बीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा संख्या बढ़दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिनुभयो। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट नेकपा एमालेका चारजना मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता शर्मा चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पञ्चित्ती र स्वास्थ्य मन्त्री खेम सारूले आज सामूहिक रूपमा राजीनामा दिनुभएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत गरेर स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकामा पछिल्लो समय बढ़दो ई रिक्साको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। शहरका मुख्य सड़कहरूमा देखिने जाम, अव्यवस्थित पार्किङ र रूट अनुशासनको कमीलाई नियन्त्रण गर्न उपमहानगर सक्रिय समेत बनेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
15: नेपालगंज उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन समाधानतर्फ लैजान दर्ता अभियान र चालक सचेतना कार्यक्रम अघि बढ़ाएको छ। त्यसका लागि सड़कमै उत्रिएर सचेतीकरण थालिएको छ। नगर प्रमुख प्रशान्त विष्ट:
16: सरकार प्रक्रियामा सहभागी नहुने, मनपरी ढंगले रिक्सा चलाउन सक्ने र त्यसको संख्या अत्याधिक भएको हुनाले चाहिँ यसलाई कानून नियमन पनि प्रभावकारी नहुन सकेको हुनाले पढ़ाईको साथ अब जानुपर्छ भनेर हामी लाग्यो।
15: ई रिक्साले सर्वसाधारणको आवाजातमा सहजता ल्याए पनि नगरमा आवश्यकता भन्दा बढ़ी ई रिक्सा सड़क अनुशासन पालना नगरी जथाभावी गुड्दा सर्वसाधारणमा त्रास पनि उत्तिकै छ। जथाभावी मोड्ने, भीड़भाड़ गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनलाई कमजोर बनाएको छ।
17: हामी कलेजबाट आउँदाखेरि जथाभावी रोकिदिने, हामी अगाडि कतै हामी ठोक दिने हो कि भन्ने डर लाग्छ।
15: सुरक्षा निकायले पनि यसलाई ट्राफिक व्यवस्थापनसँगै जनसुरक्षासँग जोड़िएको विषयको रूपमा लिएको छ। नियम पालना र सुरक्षित सञ्चालन नभए दुर्घटना र जाम दुवै बढ्ने भएकोले व्यवस्थापन जरूरी रहेको प्रहरी अधिकारीहरूको भनाइ छ। बाँके प्रहरी प्रमुख अंगुर
18: लाइसेन्स नभएको चलाउँदाखेरि चाहिँ उमेरै नपुगेको मान्छेले बाह्र चौध वर्षको मान्छेले
15: रिक्सालाई यातायातमा दर्ता गर्न, पालिकामा सूचीकरण गर्न, लाइसेन्सका लागि प्रेरित गर्न नेपालगंज उपमहानगरपालिकाले थालेको सप्ताहव्यापी सचेतीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास बाँके प्रशासनको पनि छ। प्रमुख जिल्ला अधिकारी दिल कुमार तामा:
19: अहिले यो सप्ताहकै रूपमा सचेतीकरण गरौं र ई रिक्सा सञ्चालनको लागि चाहिँ कम्तीमा यातायातमा दर्ता, उपमहानगरमा सूचीकरण, सवारी चालकको लाइसेन्सहरू चाहिन्छ भन्ने कुरा चाहिँ बुझाउँ र यो बुझ्ने बुझाउने क्रमबाट विस्तारै कानून कारण गर्दै जाउँ भन्ने हिसाबले हामीले उपमहानगरको अगुवाईमा यो समग्र कार्यक्रममा हामी पनि जोडेका छौँ।
15: नेपालगंज नगरमा 12-13 हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ। यी मध्ये हालसम्म 3 हजारको हाराहारीमा मात्र ई रिक्सा राजस्व शाखामा सूचीकरण भएको तथ्याङ्क छ। ई रिक्सा व्यवस्थापनको यो प्रयासले नेपालगंजको सड़क अनुशासनलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ, तर यसको प्रभाव व्यवहारमै देखिनु पर्ने चुनौती भने अझै बाँकी नै छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
14: पर्वतको कुस्मा नगरपालिका दुई स्थित अर्माधीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिनुभयो। मृत्यु हुनेमा मोटरसाइकल चालक जलजला गाउँपालिका नौ बनौका करिब 40 वर्षीय हीरा गर्बुजार मोटरसाइकलको पछाडि सवार कुस्मा नगरपालिका एक मालढुङ्गाका अन्दाजी 35 वर्षीय सुजन भण्डारी रहेको प्रहरी निरीक्षक पटेलले जानकारी दिनुभयो। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन्। दिल्लीको दक्षिणी भागमा रहेको भीड़भाड़युक्त बस्तीमा अवस्थित बेड एण्ड ब्रेकफास्ट फ्लोरिस स्टे होटलमा आज बिहान आगलागी भएको हो। उद्धार तथा खोजी कार्य भइरहँदा 40 भन्दा बढ़ी घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। स्थानीय संचार माध्यमहरूका अनुसार मृतक मध्ये धेरै अफ्रिकी मुलुकका नागरिक समेत रहेका अनुमान गरिएको छ। उनीहरू उपचारका लागि भारत आएका अनुमान गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुखद भन्दै शोक व्यक्त गर्नुभएको छ। इरान र अमेरिका बीच जारी तनावका बीच फेरि आक्रमण प्रति आक्रमण भएको छ। आक्रमणले हालै लागू गरिएको युद्ध विरामलाई थप चुनौती दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज इरानी ड्रोन आक्रमणका कारण कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा एकजनाको मृत्यु भएको छ भने 63 घाइते भएका छन्। यसैबीच इरानले युद्ध विराम विस्तारका लागि मध्यस्थकर्तासँगको सम्वाद स्थगित गरेको बताएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति अझै जारी रहेको बताउनु भएको छ। इरानले अझै पनि हर्मुजमाथि आफ्नो नियन्त्रण कायम राखेको छ। उता अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
20: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: सरकारले नेपाल भारत सीमामा ओहोर दोहोर गर्दा 500 रूपियाँसम्मका सामान ल्याउन लैजान पाइने व्यवस्था गरेको छ। यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तु सम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले सादिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। स्थल मार्गबाट सीमामा ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवत जावत गर्ने सड़कको सुविधा भने दिइएको छैन। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले त्यही महसुल नली छाड्न सक्ने व्यवस्था रहेको छ। तर भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटर मध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ। यसअघि 15 जेठमा प्रकाशित सूचना अनुसार सीमा नाकामा 100 रूपियाँ भन्दा माथिको वस्तु भित्राउन नपाउने गरी नियम कार्यान्वयन गरिएको थियो। घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको निष्कर्ष निकालेको छ। महासंघको 26 महाधिवेशन तथा 23 राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवर्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी बजेटले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष सिंहले बताउनुभयो। जापान सरकारले नेपाललाई नागढुङ्गा सुरुङ मार्गका लागि थप ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालमा जापान सरकारको सहयोगमा निर्माण सम्पन्न हुने चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्ग परियोजनालाई थप 5.7 अर्ब येन अर्थात 5 अर्ब 43 करोड़ रूपियाँ ऋण सहायता दिने सम्झौता भएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरू र अर्थ सचिव घनश्याम उपाध्यायले सम्झौतामा हस्ताक्षर गर्नुभयो। यसअघि सन् 2016 डिसेम्बरमा उक्त परियोजनाका लागि 15.63 अर्ब येन सम्मको ऋण सहायता दिने पहिलो सम्झौता भएको थियो। यसपछि थप 5.7 अर्ब येन सँगै यो परियोजनामा जापानबाट लिएको कुल ऋण 22.33 अर्ब येन पुगेको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले बढ़दो बसाई सराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ पुग्नेहरूलाई आकर्षित गर्न शुरू भएको त्यस कार्यक्रम अन्तर्गत हालसम्म 15 परिवार गाउँ फर्किएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो।
14: अब खेल समाचार अझै बमबाट।
0: नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा बुधबारबाट शुरू भएको एससीसी महिला प्रिमियर कपमा विजय शुरूआत गरेको छ। नेपालले कतारलाई सहजै 8 विकेटले हराएको हो। टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै कतारलाई 16.5 ओभरमा 76 रनमा अल आउट गर्यो। जवाफमा नेपालले 10.5 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि बिन्दु रावल र उपकप्तान पूजा महतोले दोस्रो विकेटका लागि 41 रनको साझेदारी गर्दै जितको आधार तयार पारे। ओपनर सम्झना खड्का 3 रनमा आउट भएपछि अर्की ओपनर बिन्दुलाई पूजाले राम्रो साथ दिइन्। बिन्दुले सर्वाधिक 33 रन बनाएर आउट भइन्। पूजाले 28 रन जोडिन्। इन्दु 6 रनमा नट आउट रहन्। नेपालका लागि पूर्व कप्तान रुबिना छेत्रीले 3 विकेट लिइन्। कविता कुंवर, रिया शर्मा र पूजाले समान 1-1 लिए। महिला एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कपमा 18 राष्ट्रको सहभागिता छ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। सेमी फाइनल पुग्ने टोली एसिया कपका लागि छनौट हुनेछ। नेपालले सम्म चरणमा भूटान र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपालले बिहिबार भूटानसँग खेल्नेछ। साप महिला च्याम्पियनशीप अन्तर्गत नेपाल पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले स्तब्ध बनेको हो। बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो। इन्जुरी समयमा 93 मिनटमा सोगरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रो पटक फाइनलमा पुर्याइन्। 22 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएकी थिइन्। 46 मिनटमा ऋतुपूर्णा चमानले नेपाललाई चकमा दिइन्। उनले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्। नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टीमका महत्वपूर्ण सदस्य दिपेन सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईको बलिङ तर्फको वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार जारी गरिएको नयाँ वरियतामा दिपेन र एक स्थान सुधार गर्दै 73 स्थानमा उक्किएका छन्। बलिङ तर्फ नै ललित राजवंशी 42 सन्दीप लामिछाने 30 स्थानमा रहेका छन्। आईसीसीको पछिल्लो ओडीआई ब्याटिङ वरियतामा आसिफ शेख 76 दिपेन्द्र 85 कुशल भुटेल 94 तथा रोहित पौडेल 97 स्थानमा छन्। ओडीआई तर्फको अलराउण्डर वरियतामा भने दिपेन्द्र 22 स्थानमा यथावत छन्।
1: अब मौसम। आज राति देशको गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31 न्यूनतम 21.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.6 न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम 32.6 न्यूनतम 22.2, वीरेन्द्रनगरको अधिकतम 36.1 न्यूनतम 21, दिपायलको अधिकतम 36.6 न्यूनतम 20.1 डिग्री सेल्सियस। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता, दुई देशको आपसी हितका विषयमा छलफल। संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा 21 जनाको मृत्यु र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजय शुरूआत। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
22: काठमाडौँमा 90 मेगाहर्ज। मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
23: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
24: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
25: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
26: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई स्टिक्स राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स। अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी मधेसमा बढ़दो पानी संकट र पानी संकटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरे विनाशका बारेमा उठिरहेका आवाजबारे चर्चा गर्दैछौ। हामीसँग चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले भर्खरै मात्र मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान सम्पन्न गरेको छ। यही जेठ 1 गते झापाको मेची पुलबाट शुरू भएको अभियान कञ्चनपुरको महाकाली पुलसम्म पुगेर काठमाडौँ आई सम्पन्न भएको हो। काठमाडौँको माइती घरमा समेत संकलन भएको हस्ताक्षर अभियन्ताहरूले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई बुझाएका छन्। चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले यसअघि पनि यस्ता अभियानहरू सञ्चालन गर्दै आएको थियो। यसपटकको अभियानमा चाहिँ के नयाँ कुरा छ त? अभियानका संयोजक सुनिल यादवसँगको कुराकानी यही प्रश्नबाट शुरू गरौं।
1: विगतमा मधेस केन्द्रित चुरे वनजंगल खोला नदी नालालाई संरक्षणका निम्ति हामीहरूले आवाज उठाउँदै आया, तर पहिलाको मधेसदेखि काठमाडौँसम्म केन्द्रित रह्यो। तर यो जुन हामीहरूले यो चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको आयोजनामा मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान जुन थाले, यो मेचीदेखि महाकालीसम्मको सर्वप्रथम त तपाईँको वन र चुरे क्षेत्रलाई बुझ्न पाए, पढ्न पाए हामीहरूले, र त्यहाँको आम नागरिकले पनि बुझ्न र पढ्न पाए। त्यही भएर पहिलाभन्दा धेरै फरक देखेँ म। पहिला हामीहरूले के लाग्थ्यो भने मधेस मात्र बढी चाहिँ दोहन छ, बढी वन विनाश जस्ता क्रियाकलाप छ, तर अरू ठाउँमा मधेस भन्दा पनि व्यवस्थित छ। जस्तो यदि कोशी प्रदेशको झापाको कुरा गर्नुहुन्छ भने झापाका राष्ट्रिय वन अब कागतमा सीमित छ। झापाका राष्ट्रिय वन सकेर पनि झापाका 2-3 वटा नाका छ, जस्तो तपाईँको दमक सब डिभिजन, कन्काई सब डिभिजन र माई खोला छ। त्यो 3 नाका भएर अब झापाको राष्ट्रिय वन सकेको कारणले अब इलामका वन क्षेत्रबाट तस्करी भएर तल पृथ्वीनगरसम्म पुग्ने गर्छ। पृथ्वीनगर भनेको भित्री मधेसमा पर्छ, त्यहाँसम्म पुग्छ र त्यहाँबाट भारतसम्म पनि गएको कुरा हामीहरूले बुझ्न पाए। त्यस्तै बढ्दै बढ्दै अगाडि आउँदाखेरि दाङको स्थिति त्यही छ, राजमार्ग छेउछाउमा त्यस्तै उत्खनन भ्याव भइराखेको छ। पूर्वी नवलपरासी, पश्चिमी नवलपरासीको पनि चुरेको फेदका स्थिति त्यही छ। विगतमा चुरेको फेदमा आक्रमण भयो, अहिले पनि त्यो बस्ती विस्तार हुँदै तपाईँको चुरेको डाँडासम्म जाँदैछ। त्यस्तै कैलाली कञ्चनपुरको कुरा गर्नुहुन्छ भने कैलाली कञ्चनपुरको त चुरेको डाँडा सबै मासिएको छ, अब वन बाहिरबाट हेर्छ भित्र बस्ती छ।
0: तपाईँहरूले यसभन्दा अगाडि मधेस प्रदेश अलिकति बढी केन्द्रित गरेर चुरे मासिएको र सुक्खा तर्फ चाहिँ मधेस जाँदै गरेको छ भन्दै गर्दा अझ त्योभन्दा पूर्व र अझ त्योभन्दा पश्चिम सबैतिर चाहिँ समस्या बढ्दै रहेको छ।
1: यदि प्राकृतिक विनाशको कुरा गर्नु, जस्तो डाँडा काँडा मास्ने कुरा, अवैध उत्खननको कुरा, वन विनाशको कुरा, चुरे अतिक्रमण या डाँडा काँडा मास्ने जुन कुरा छ नि, यो देशव्यापी छ। यो मात्र मधेसमा छैन, यो देशव्यापी छ। मधेसमा अब यसको छिटै प्रभाव किन परियो भन्दाखेरि यो ठूलो प्रश्न हो। जब देशभरि नै मासिरहेको छौँ भने मधेसमा किन टंकरले पानी बाँड्नु परिरहेको छ भन्दाखेरि, केलाउँदै जाँदाखेरि यो यात्राले मैले के बुझेँ भने अरू प्रदेशमा प्राकृतिक संसाधन धेरै छ, मधेसमा पहिलादेखि नै प्राकृतिक संसाधन सम्पदाहरू थोरै छ र जनसंख्या धेरै भएको हुनाले त्यहाँको प्राकृतिक सम्पदाहरू बढी दोहनको र विनाशको चपेटामा परेको कारणले त्यहाँ सबभन्दा पहिला प्रत्यक्ष रूपमा देख्दैछ। पानीको यदि विषयवस्तु गर्नु भने, तर गर्मीको यदि तापक्रमको वृद्धिको कुरा गर्नु हो भने मधेस प्रदेशमा मैले हेरेँ, झापामा जति गर्मी छ त्यतिकै मधेस प्रदेशमा छ। उता अगाडि बढ्दाखेरि कपिलवस्तु, रूपन्देही, नेपालगंज, कैलाली, कञ्चनपुर त्यतिकै गर्मी छ। मधेस प्रदेशभन्दा बढी गर्मी त मैले कैलाली, कञ्चनपुर र त नेपालगंजतिर मैले हेरेँ।
0: तपाईँहरूले बुझेको कुरा यो भयो। त्यसै गरी सँगसँगै तपाईँहरूले कार्यक्रम गर्ने ठाउँमा अथवा तपाईँहरूको यात्राको क्रममा स्थानीय बासिन्दाहरूले चाहिँ कस्तो प्रतिक्रिया दिए?
1: सपोर्ट प्रतिक्रिया पोजिटिभ प्रतिक्रिया गर्यो। अब उहाँहरूको एउटा कुरा के थियो भने, अब हामीहरूले बोलेर के हुन्छ, यो राज्यले पनि जति कराए पनि राम्रो बाटोमा हिँड्दै हिँड्दैन। पहिला त हामीहरूले कति ठाउँमा भन्ने गर्थ्यो क्या स्थानीयहरूले, आम नागरिकले, पहिला 8 क्लास फेल भन्थे हामीहरू, अहिले तपाईँको पीएचडी, डाक्टर, इन्जिनियर यसले भरिएको सरकार पनि अब भन्छ भर्खर त बनेको छ, भर्खर बनेको छ, तर यो उत्खननको सवालमा केही महिना अगाडि पत्रचार पनि गृह मन्त्रालयबाट भएको, जिल्ला प्रशासन कार्यालयमा अवैध उत्खनन अवैध क्रोश तत्काल बन्द गर्नु पर्ने, तर यहाँ किन बन्द गरिएन? जब गृह मन्त्रालयले पत्रचार गरिसक्दा पछाडि जिल्ला प्रशासनले त्यसलाई त कार्यान्वयन गर्नुपर्छ नि। यदि जुन जिल्ला प्रशासन कार्यालयका प्रमुख अनि सिडिओ साहबले यदि कार्यान्वयन गर्नुभएको छैन, म उहाँलाई तत्काल गृह मन्त्रालयमा झिकाउनु पर्थ्यो, तर यो कार्यान्वयन भएन। विगतका सरकार जस्तै उहाँहरू पनि ढाड्ने स्थितिमा हामीहरूले हेरेर आम नागरिकले पनि हेर्दैछ यही कुरा। तर यो अभियानको समर्थनमा भन्नुहुन्छ भने आम नागरिकको राम्रो सपोर्ट पाए, आम नागरिकको मात्रै नभएर तपाईँको वन क्षेत्रका कर्मचारीहरूको पनि सपोर्ट हामीहरूले थुप्रै पाए। वन क्षेत्रमा पनि सबै बदमाश कर्मचारी होइन, म त तपाईँको चुरे विनाश र यो वन विनाश हेरेर रुने वनका कर्मचारीहरूलाई पनि मैले हेरेको छु, म हेरेको छु मध्य प्रदेशमा या अरू प्रदेशका पनि वन कर्मचारीहरूसँग मेरो कुरा अब पहिला त हुँदैन थियो, तर विस्तारै अभियानको जब यो एउटा ठूलो रूप लिँदै गइरहेको छ त्यही अनुसारले देशभरिका लगभग प्रत्येक जिल्लाका वन कर्मचारीहरूसँग विस्तारै कुरा हाम्रो संवाद भइरहेको छ। मलाई लाग्छ कि म भन्दा बढी वन क्षेत्रमा नेपाल सरकारको तर्फबाट जुन जागिर खाइराख्नु भएको छ उहाँहरू चिन्तित छ।
0: लामो समयदेखि दशकदेखि यो विषय उठाइरहनु भएको छ, व्यक्तिगत समस्या भोग्दै गर्दा पनि तपाईँले आवाज उठाइरहनु भयो। अहिले पछिल्लो समयमा तपाईँहरूको यात्राको क्रममा चाहिँ नयाँ जनादेश भएको भनौँ, आम मान्छेले चाहेको एउटा सरकार बनेको अवस्था छ, यस्तो अवस्थामा अलिकति तपाईँको मागलाई पनि कतै सुनवाई हुन्छ कि भन्ने फरक आशा पनि हुनसक्छ। यो आन्दोलन गर्दै जाँदा अथवा यात्रा गर्दै काठमाडौँ आइपुगेर मागपत्र बुझाउँदासम्म कस्तो अनुभूति गर्नुभयो? यसपालि
1: झण्डै दुई तिहाईको सरकार पढे लेखेको सबैजना यहाँ जति जनप्रतिनिधि जितेर आउनुभयो, हामीहरूले आशा थियो, तर अब आशा बिस्तारै मर्दै गइरहेको छ। किन मर्दै गइरहेको छ भने विगतका सरकार त ठिक छ, आम नागरिकले पनि नकारेको कारणले आज चुनावको रिजल्ट त्यस्तो आयो, तर उहाँहरूले पनि अब त्यत्रो सबै पढे लेखेको सबैलाई थाहा छ, यतिसम्म कि तपाईँको चुरे संरक्षणका लागि बोलेको हाम्रै मित्रहरू कतिजना सांसद बनेर अहिले छिर्नु भएको हो, तर हामी मेची महाकाली यत्रो लगभग 200 भन्दा बढी चौकमा हामीहरू जनजागरण र तपाईँको हस्ताक्षर संकलन गरे, 1,00,000 हामीहरूले पर्चा छाप्न लगाएको थियो, त्यसमध्ये लगभग 80-85,000 जति हामीहरू मेची महाकालीमा सकाए, यो 10-15,000 जति बाँकी थियो त्यो हामीहरू माइतीघर मण्डलामा हिँड्दाखेरि पनि हामीहरू मधेस घर फर्कदासम्म बाटोमा जहाँ हामी रुक्छौँ त्यहाँ पनि बाँड्ने काम गर्छ। यति गर्दा पनि उहाँहरूले यथार्थ कुरा थाहा हुँदा पनि यो विषयवस्तु लिएर उहाँहरूले विगतमा विभिन्न ठाउँमा आन्दोलन गरेको मान्छे पनि आज सदनमा छिर्दाखेरि अहिलेसम्म उहाँहरूले आवाज उठाउन नसक्नु भनेको यो धेरै दुःखद हो। र अर्को तपाईँको जुन यो केही दिन अगाडि जुन बजेट आयो, विगतका सरकारले त ठिक छ, हामीहरूले विश्वास विगतका सरकारमा थिएन, त्यत्रो आन्दोलन गर्दाखेरि उहाँहरूले नसुनेको कारणले हामीहरूले विश्वास भएन, तर उहाँहरू झन् त्यो विगतका सरकार भन्दा पनि यदि प्राकृतिक संरक्षणको सवालमा त्यस्तै चुरे संरक्षणको सवालमा तपाईँको यदि कुरा गर्ने हो भने हामीहरू विगतका सरकार भन्दा पनि उहाँहरूको नजरिया बेग्लै मिलेर, किनकि विगतका सरकारले जुन चुरे संरक्षणका लागि जुन जति बजेट विनियोजन गर्नुभएको थियो त्यसभन्दा पनि घटाएर उहाँले 1 अरबमा ल्याइदिनु।
0: बजेट व्यवस्थापनको विषयमा अलिकति चर्चा गर्छु फेरि, तर योभन्दा अगाडि चाहिँ पूर्वदेखि पश्चिमसम्म यात्रा गरेर काठमाडौँ आइपुग्नु भयो र माइतीघर मण्डलामा 3-4 दिन बसेर त्यहाँ गर्नुभयो। त्यहाँ आइसकेपछि चाहिँ सरकार उसका प्रतिनिधि अथवा सांसदहरूको व्यवहार भेटघाट अथवा आश्वासन त्यस्तो केही कुराहरू भयो कि भन्न चुरिएको चिन्तालाई लिएर चाहिँ
1: 3 दिनदेखि म सचिवालयसँग उहाँको टेलिफोन मार्फत सम्पर्क गर्दै आए। माइतीघर मण्डलामा सुरक्षामा खटिएका डीएसपी साहेबले पनि आफूले धेरै प्रयास गर्नुभयो, तर त्यहाँबाट एउटै कुरा के आउँछ, पहिला त कुरा आयो इमेल मार्फत हालिदिनु रे, जब इमेल मार्फत नै तपाईँको ध्यान आकर्षण बुझाउने यदि हाम्रो ऊ हुन्थ्यो भने किन मेची महाकाली हामीले हुनु पर्थ्यो एउटा कुरा। पछि म पनि प्रयास गरे, त्यहाँ चिनेको साथीहरू पनि जुन अहिले सचिवालयमा बस्नुभएछ विगतका मीडिया कर्मी पनि हुनुहुन्थ्यो, उहाँहरूले पनि मैले धेरै गुहार गरेँ, हेर्नुहोस् तपाईँहरूले अरूले ठिक छ मन्त्रीजी नआ आउनु भएछ उहाँले न थाहा हुन सक्ला होइन, यो चुरे तथा वनजन संरक्षण अभियान कतिसम्मको प्राकृतिक संरक्षणप्रति चिन्तित छ भने उहाँ न थाहा हुन सक्ला, तर तपाईँले त थाहा छ, तपाईँले पटक पटक 100 पटक तपाईँले न्युज कभर गर्नुभएको छ, हाम्रो व्यथा हेर्नुभयो, हाम्रो पीड़ा हेर्नुभयो, हाम्रो संघर्ष हेर्नुभएको छ, तपाईँले ऊ गर्नु भनेर दाखेरि होइन मन्त्रीजी अहिले धेरै व्यस्त हुनुहुन्छ। अब म यहाँ के सोच्न बाध्य भयो, राति पनि म सोच्दै थिएँ, अब हेर्नुहोस् यदि हामीहरू प्रधानमन्त्रीको कुरा गरेको भए अरू मन्त्रालयको कुरा गरेको भए त्यस्तो प्रतिक्रिया आए पछाडि एउटा स्वाभाविक कुरा हुन्थ्यो, तर वन मन्त्रालयको मन्त्रीको तपाईँको मुख्य दायित्व त वन संरक्षणको कुरा हो, चुरे संरक्षणको कुरा हो, अनि के समग्र रूपमा भन्दाखेरि देशका सम्पूर्ण प्राकृतिक संसाधन सम्पदाको संरक्षणको जिम्मा उहाँमाथि नै हो। त्यो जिम्मा हुँदाहुँदै कुनै समूहले, कुनै अभियानले, कुनै संस्थाले यदि त्यत्रो संघर्ष गरेर 11 दिन जनजागरण एवं हस्ताक्षर संकलन गरेर आउँदा मात्र त्यसले 10 मिनट टाइम माग्दाखेरि यदि उहाँले टाइम दिन सक्नु भएन भने फेरि उहाँको मन्त्रालयमै यो माइती घरमा पनि हामीहरूले बोलाउन खोजेको छैनौँ, यहाँको राजनीतिक स्थिति हेरेर मन्त्रालयमै बरु दुईजनालाई होस् एकैजनालाई होस् बोलाएर तपाईँले त्यो गर्नु भन्दाखेरि उहाँले टाइम नमिलाउनु भनेको धेरै यो दुःखद हो क्या। यो हिसाबले प्रष्टै हुन्छ कि उहाँको प्राकृतिक संरक्षण प्रति चिन्ता छैन। यदि चिन्ता भएको भए एउटा सिम्पल सरल तरिकाले पनि उहाँले ल उहाँहरू मेचीदेखि महाकालीसम्म घुमेर आउनु भएको छ, तपाईँको केही न केही उहाँहरूले नयाँ अनुभव पाउनु भयो होला, उहाँको अनुभव पनि बुझाउन भनेर यो हिसाबले पनि बुलाउन सक्नुहुन्थ्यो, तर उहाँले कुनै वास्ता गर्नु भएको छैन। आज हामीहरू लचार भएर तपाईँको उहाँको सचिवालयमा हाम्रो टिमका राजेश भण्डारीज्यूको अब चुरे तथा बन्जङ संरक्षण अभियानका राष्ट्रिय उपाध्यक्ष एवं त्यस्तै बागमती प्रदेशका संयोजक तपाईँको बुद्धिनाथ उप्रेतीज्यू, महासचिव बासु डुलाकोटीज्यूको लगायतका 5 जनाको टिम त्यहाँ आज एउटा ध्यानाकर्षण पत्र मैले भने जानु अब बुझाइदिनु उहाँहरूको नियत त्यस्तै छ भने बुझाइदिनु ठिकै छ, अब हामीहरू जनतामा फर्कौला, जनतालाई यथार्थ कुरा भनौला, अब उहाँहरूले यो अभियान हेरेर उहाँहरूले टेर्नु भएन, अब उहाँहरूले विगतकै आन्दोलन खोज्नु भएको छ भने ठिकै छ, हामीहरूले गर्न नसके पछाडि पनि यो जब चुरे विनाश हुन्छ मधेसका एक एक घर घरबाट बच्चा बच्चाले निस्किन्छ अनि त्यो बेला उहाँहरूले आफै सम्झिनु।
0: यसपालि चाहिँ तपाईँहरूको मुख्य माग अथवा सरकारलाई सुझाव के थियो, मुख्य मुख्य कुराहरू चाहिँ के हो?
1: मुख्य माग त हाम्रो त्यही हो कि अब सर्वप्रथम अवैध उत्खनन रोक्नु पर्यो, अवैध क्रसर उद्योग जति छ त्यसलाई कानूनी मापदण्डमा ल्याउनु पर्यो, त्यस्तै तपाईँको खुला चरचरण बन्द हुनु पर्यो, डडेलो नियन्त्रण हुनु पर्यो, र तराई चुरे क्षेत्रबाट जति बग्ने नदी छ त्यो अध्ययन गरेर अध्ययनका आधारमा तपाईँको स्टेप बाई तपाईँको चेक ड्याम निर्माण गर्नु पर्यो कि त्यो पानी रुके पछाडि त्यो पूर्ण भरण त्यो अनि कि जमिन मुनि त्यो पानी छिराउने एउटा माध्यम हो, त्यो भएर त्यो गर्नु पर्यो। त्यस्तै तपाईँको देशभरि तपाईँको जुन नदीहरू अतिक्रमित भएको छ, कुनै पूर्ण रूपले प्रदूषित भएको छ, जस्तै बाराईको तपाईँको 12% बग्ने सिरिसिया नदी त्यो पनि पूर्ण रूपले अतिक्रमित र नालाको रूपमा परिणत गरिदिएको छ उद्योगपतिहरूले र प्रदूषित भएको छ, त्यो नदीलाई अतिक्रमण र प्रदूषण मुक्त गर्नु पर्यो। त्यस्तै देशका सम्पूर्ण नदीलाई प्रदूषण र अतिक्रमण मुक्त गर्नु पर्यो भने लगायतका हाम्रो माग।
0: आम चासोका मागहरू पनि यदि बुझ्नै चाहिँदैन, बुझेपछि पनि सम्बन्धित निकायले छिटो प्रतिक्रिया दिँदैन भनेदेखि कस्तो लाग्छ तपाईँहरू एकजना अभियानमा लामो समयदेखि अभियान चलाइरहनु भएको छ?
1: यसमा तपाईँको तीनै तहका सरकार दोषी हुन् र आम नागरिक पनि दोषी हुन्, म त के भन्छु आम नागरिक पनि दोषी हुन्। यदि म एक्लै निस्के आज यो अभियान यतिसम्म 10 वर्ष लगभग एक दशकसम्म दामे होइन यत्रो संघर्ष गरे, पटक पटक पैदल यात्रा लगभग 1400 किलोमिटर मैले पैदल यात्रा गरे, यस्तो अहिले दुर्घटना परेको स्थितिमा पहिले मैले गाडीमा मेची महाकाली घुमे, लगभग 10 लाख जति मान्छेलाई यो कुरा मैले हेरिया होला के, कसैले बाइनर हेरेर कोही न्युजबाट कोही केबाट हेरिया होला, तर आम नागरिकले पनि जाग्न सकेन। विभिन्न दलका झण्डा बोक्न तयार छ, विभिन्न दलका कार्यक्रममा गएर ताली पड्काउन तयार छ, तर जुन आफ्नै जग्गा जन्मभूमि मरभूमि भइराखेको विषयप्रति उहाँहरूले नबोल्नु पनि दुःखद हो, र सोसल मिडियामा जुडेका साथीहरूले पनि म भन्न छु उहाँहरू पनि दोषी हुनुहुन्छ। विभिन्न किसिमका सोसल मिडियामा टिक्का टिप्पणी गर्न फुर्सद छ, विभिन्न किसिमका पोस्ट गर्न फुर्सद छ, विभिन्न किसिमका न्युज सेयर गर्न फुर्सद छ, तर आफ्नै गाउँ समाज आफ्नै जन्मभूमि मरभूमि हुँदाखेरि त्यो विषय वस्तुमा नबोल्नु भनेको आम नागरिक पनि दोषी हो। त्यस्तै तपाईँको स्थानीय सरकार पनि दोषी हो। अहिले उत्खननको सवालमा मुख्य दोषी भनेको स्थानीय सरकार हो। त्यस्तै तपाईँ ठेक्का लगाउँछ भने अनुगमन त उहाँको जिम्मा हो नि, उहाँको नगरपालिकाभित्र यदि अवैध उत्खनन हुन्छ भने पहिला त त्यसको वातावरणीय कुनै प्रभाव त पहिला उहाँले पर्ने हो, उहाँको जनतालाई पर्ने हो, उहाँहरू पनि तपाईँको त्यसमै मिलोमतमा अवैध उत्खनन भइ नै राखेको छ। त्यस्तै प्रदेश सरकारको पनि कुरा गर्नुभयो भने तपाईँको अहिले प्राकृतिक संसाधन जति छ वन क्षेत्रहरू त्यो तपाईँको 7 ठाउँमा बढिएको छ, 7 वटा प्रदेशमा बढिएको छ, 7 वटा प्रदेशमा बढिएको छ भने 7ै प्रदेशको भूमिका के त? सबैले कमाउने भाँडो बनाएको छ अहिले वन क्षेत्रलाई। तपाईँको डेपोलाई सरुवा गर्दा पनि टेन्डर खोलिराखेको छ, मधेस प्रदेशका होस् या बागमती होस् या कोशी होस् जुनसुकै प्रदेशमा। पहिलासम्म मलाई लाग्थ्यो कि मधेस प्रदेशमा छ, तर यो टेन्डर खोल्ने प्रक्रिया सातै प्रदेशमा हो। तपाईँको निर्देशनालय वन निर्देशनालय जुन हुन्छ मेन भूमिका उहाँको, वन निर्देशनालय तपाईँको पसलको रूपमा परिणत भएको छ। जस्तै तपाईँको लगभग एक दशक हुन थाल्यो यो प्रदेश संरचना निर्माण भएको, तपाईँको जुनसुकै क्षेत्रमा सुशासन कायम गर्नका निम्ति तपाईँको सरुवा प्रक्रिया ठूलो डण्डाको रूपमा र हतियारको रूपमा हुन्छ। तर अहिलेसम्म वन रक्षकलाई चलाउन सकेको छैन, कतिपय क्रम अधिकृतहरू पनि पाँच वर्ष दस वर्षदेखि एकै ठाउँमा छ। वन रक्षकको कुरा गर्नुहुन्छ भने तपाईँको जुन ठाउँमा जागिर खाएको छ त्यही ठाउँमा अब रिटायर हुने बेला भइसक्यो। यतिसम्म कुनै कुनै जिल्लामा वन रक्षक छ भने डेफोलाई टेर्दैन। अब कल्पना गर्नु, यदि वन रक्षकले डेफोलाई टेर्दैन भने कतिसम्मको व्यथिति छ त्यो ठाउँमा। तर यो सातै प्रदेशका तपाईँको वन रक्षकलाई चलाउने जिम्मेवारी तपाईँको वन निर्देशनालयको हुन्छ, तर कसैले सर्वा गर्न सकेको छैन। न सर्वा गर्नको कारण म केलाउँदा जाँदाखेरि यो सबैजनाले त्यहाँबाट प्रत्येक साल वर्षेनी जब यो अब आर्थिकमा शान्त सक्छ अनि त्यस पछाडि सरुवाको समय हुन्छ, त्यो सरुवाको समयमा अरू अरूलाई यताबाट इच्छा अनुसार जसले बढी तिर्यो त्यसलाई राम्रो ठाउँ, वन भएको ठाउँ। म भन्छु यदि वन संरक्षण गर्ने मेरो नियत छ भने वन भएको ठाउँमा किन जानु पर्यो? वनको जुन खाली ठाउँ छ त्यसलाई वनमा फर्काउन, अनि बुझ्छु कि हो, तर त्यसरी गर्दैन। सबै राम्रै ठाउँमा जान खोज्छ जहाँ बढी वन छ। यसले के प्रश्न हुन्छ भने राम्रो ठाउँमा यदि पैसा तिरेर कुनै लोभ लालच मन्त्री सचिवलाई दिएर यदि कुनै गइरहेको छ भने त्यो मास्न गइरहेको छ, त्यो वन जङ्गललाई संरक्षण गर्न गएको छैन। र यो मुख्य तपाईँको जुन अघि भने मैले तपाईँले त्यो वन रक्षकको कुरा, वन रक्षक सातै प्रदेशमा यो प्रदेश संरचना उभए पछाडि कसैको सर्व कति भएको छैन। एकै ठाउँमा 25 वर्ष 30 वर्ष त्यस्तै तपाईँको झापामा त्यस्तै वन रक्षकहरूले टाण्डव गरेको छ, मधेस प्रदेशमा त्यस्तै गरेछ, सुदूरपश्चिममा त्यस्तै गरेछ।
0: यी सबै कुराहरू, यी समस्याहरू बारम्बार उठ्दै आएका, लामो समयदेखि रहँदै आएका हुन्। तपाईँहरू लगायत अन्यहरूले पनि कम्तीमा चुरे संरक्षण र त्यसबाट चुरे दोहन हुँदा अथवा चुरेमा अतिक्रमण हुँदाखेरि मधेसमा पर्ने तराईमा पर्ने समस्याको बारेमा चर्चा हुन थालेको छ। स्थानीय बासिन्दाहरूले त्यहाँको समस्या बुझ्न र आवाज उठाउन थालेको छ कि छैन, कस्तो छ? तर अहिले तपाईँले भन्नुभयो स्थानीय बासिन्दा पनि दोषी छन् भनेर, तर उनीहरूले केही न केही बुझेर आवाज उठाउने क्रम चाहिँ शुरू भएको छ कि
1: होइन? बोल्न चाहिँ अब त्यही त छुट्टा छुट्टै बोल्न चाहिँ बोल्छ। हाम्रो देशमा प्राकृतिक संरक्षणको लागि तपाईँले पनि थाहा होला, लगभग मलाई लाग्छ कि 1,00,000 भन्दा बढी संगठन होला। यदि त्यो संगठन एक दिन इमान्दार प्राकृतिकको लागि भएर तपाईँको उभिहाल्यो भने सरकार तिनै तहका सरकार सुध्रिन सक्छ, तर उग्दैन। सबै प्राकृतिक संरक्षणको नाममा आफ्नो उ गर्ने गर्छ। त्यस्तै आम नागरिकको कुरा गर्नुहुन्छ भने आम नागरिक त्यही हो, आम नागरिक छुट्टा छुट्टी सबैले आक्रोश त्यही पोख्ने हो, तर एक ठाउँमा
0: जुटेर आउन सकिन्छ,
1: जुटेर बोल्ने।
0: त्यसरी नजुटिन्जेल त आवाज कमजोर नै
1: भइरहन्छ, कमजोरै छ।
0: तपाईँ स्वयं अहिले दुर्घटना पर्नु भएको छ, शारीरिक रूपमा समस्या छ,
1: अपाङ छु नि त। डाक्टरसँग हेराउँदाखेरि त्यसले भन्दैछ के हो तपाईँको, औषधि खानुहुन्न क्या हो? अहिलेसम्म पनि तपाईँको रिकभरी भइरहेको छ।
0: यस्तै अवस्थामा पनि मेची महाकाली यात्रा यही समयमा के गर्नु पर्यो तपाईँले?
1: होइन, म हेर्नु, म तपाईँले तपाईँको आफूलाई प्राकृतिक प्रति समर्पित गरिसकेको छु, चुरे मैया प्रति समर्पित गरिसकेका छु। चुरे पहाडलाई व्यक्तिहरूले एउटा ढुङ्गा र एउटा माटो र एउटा उसले बनेको पहाड माने होला, तर म मान्दैन, म उहाँलाई आमा मान्छु। किन मान्छु भन्दाखेरि म जन्म मधेसका, म मात्र होइन मधेसमा त तपाईँको चुरेको देखि भारतको सिमानासम्म बस्ने सबैले आमा मान्नै पर्छ, त्यो चाहेर होस् या नचाहेर होस्। किन मान्नु पर्छ भन्दाखेरि हामीलाई हाम्रो आमाले जन्म दिँदाखेरि उहाँलाई दुध खुवाउनु भयो, तर पानी कहाँबाट हामीहरूले खायौँ? त्यही चुरेबाट, चुरेको काखबाट, चुरेको छातीबाट बगेको पानी त हामीहरू खाएको हो नि त। आज यो माइती त्यो तपाईँको यो मकवानपुरको, त्यो मकवानपुर बाह्रको सिमानामा रहेका चुरिया माईको मन्दिर जुन छ, सबै अहिले तपाईँको दोहन गर्नेदेखि लिएर दोहन गर्नेलाई संरक्षणदेखि लिएर सबै देशका मन्त्री सचिव निर्देशक सीडीओ एसपी सबै निकाय चाहिँ त्यहाँ जाँदाखेरि चुरियामाईले ढोक्छ। तर वास्तवमा चुरियामाई भनेको त्यो एउटा मन्दिर होइन नि, चुरियामाई भनेको मेची महाकालीसम्म फैलिएका चुरे क्षेत्र हो।
2: त्यहाँबाट त्यहाँ चुरियामाई त्यहाँबाट बगेको पानी खाने सबैको आमा चुरियामाई, त्यसरी म आफूले समर्पित गरेका छु। विगतमा पनि म जुन यो लगभग 4-5 वर्ष अगाडि मेरो पनि एक्सिडेन्ट भएको छ, मेरो फेस सर्जरी भएको, 3 ठाउँमा अहिले पनि प्लेट छ। त्यो बेला पनि म 3 दिन भेन्टिलेटरमा रहेर म बाँचेको मान्छे। फेरि अब बाइक चलाउन छोडे, अब बसमा गए, बस अब ट्रक ठोकियो, त्यहाँ 13-14 जना मर्यो, 3 जना मात्रै बाँकी बाँचे हामीहरू। अब यो बाँच्नु भनेको म आफूलाई एउटा सौभाग्य पनि ठान्छु, र अर्को यो चुरियामाई र सम्पूर्ण देवी देवता र प्राकृतिकको आशीर्वाद म ठान्छु। म आफूलाई पूर्ण रूपले आजदेखि होइन, अभियान जब थाले त्यही बेला म समर्पित गरिदिए, न जुन किसिमले मेरो एक्सिडेन्ट भएको थियो, कसैले डक्टरलाई स्वयं आश थिएन कि यो बच्छ, पहिला पनि आश थिएन, यसपालि पनि आश थिएन।
0: तपाईँले जस्तो आफूले समर्पित गरेर चुरिएको संरक्षणको अभियानमा लाग्दै गर्दा एक दशक बितिसक्दाखेरि पछिल्लो समयमा समस्याहरू त झन्झन बढ्दै
2: बढ्दै गइरहन्छ,
0: उठाउँदा पनि नसुन्दाखेरि कुनै कुनै बेला दिक्क लाग्दैन?
2: दिक्क लाग्छ कुनै कुनै बेलामा। तपाईँको गत साल जुन हामीहरू 102 दिन आन्दोलन गरे, यहाँबाट गए पछाडि म पनि अब यस्तो खालि टाइममा अब के म पाए, के परिवर्तन गर्न सके, के ऊ गरे, लास्ट दिक लाग्दै मैले अन्तमा के स्वीकारे भने, ल मेरो कारण त एउटा पनि त रुख बाँच्यो होला नि त, मेरो कारण कुनै ठाउँको तत्कर्मण रुक्या होला नि त। जस्तै अस्ति नै तपाईँको गत साल रौतहट जिल्लामा 5-6 हेक्टर जागा अतिक्रमणमा परिसकेको थियो, त्यहाँ सैकडौं सिसोको रुख तपाईँको काटिएको थियो, त्यहाँ मकैको बिरुवा तपाईँको 1-1 बिताको उम्रिएको थियो। त्यो कुरा मैले डेपोलाई भन्दा भन्दै उसले नरोके पछाडि मैले गएर भिडियो बनाएर उ गर्दाखेरि पछि लास्ट डेपो र मध्य प्रदेशका तत्कालीन सचिव गएर के घिम्रे भन्ने त्यो उहाँहरू गएर पुनः अतिक्रमण फिर्ता गराउनु भयो, त्यो त सफल भएन, त्यसमा कति गरे त्यो भएर अन्तमा मैले भने ल मेरो अहिलेसम्मको गरेको संघर्षको प्रतिफल यही छ, एउटा बिरुवा पनि जोगायो भने हामी म बुझ्छु कि मेरो संघर्ष सफल भयो भनेर म लाग्यो।
0: तपाईँको परिवार, तपाईँको आफन्त छरछिमेकीहरूले चाहिँ के भन्छन्?
2: पुरै मेन्टल भन्छ, सिधा रूपमा भन्दाखेरि मेन्टल भन्छ, यसले आफ्नो चाहिँ जीवन बर्बाद पार्दैछ भन्छ, यो अब हुन्छ नि यसले काम गर्न नसकेर यसले घुमी घुमी खाएर जीवन बाँचिराखेको छ भन्छ।
0: तपाईँ आफूलाई चाहिँ के लाग्छ? त्यस्तै त होइन,
2: म आफूले समर्पित गरिसकेको मान्छेलाई कसैले जेसुकै भनोस् मलाई अब केही फर्कै पर्दैन, किनकि हुन्छ नि कसैसँग माया पर्दाखेरि, कसैको भर्खरको युवाहरूको कुनै केटीसँग माया पर्दाखेरि, अब कसैले जे भए पनि आफूले समर्पित गरिसके हुन्छ, सुसाइड गर्न समय पनि तयार छ। म त सुसाइड गर्न समय, यदि चुरे संरक्षणको यदि कुरा वास्तविक गर्नुहुन्छ भने म सुसाइड गर्न सम्म पनि म कहिले काहीँ आँटिदिन्छु।
0: त्यस्तो एकदमै तपाईँले मनदेखि चुरेमा चाहनु भएको अथवा मधेसमा चाहनु भएको त्यो चाहिँ के हो? एकदम तपाईँले यो चाहिँ होस् भन्ने तपाईँ लागेको छ?
2: अब कस्तो हुन्छ हेर्नु, एक दिन सबैलाई एक दिन यो संसार छोडेर जानै पर्छ, सबैलाई, हाम्रो पुर्खा पनि संसार छोडेर गएकै हो। तर त्यहाँ हेर्दाखेरि अब कुन तरिकाले गएको हो, के गरेर गएको हो, त्यो ठुलो इम्पोर्टेन्ट हो। कोही यस्तो जीवनमा एउटै काम यस्तो गरेर गएको हुन्छ नि, राम्रो होस् या नराम्रो होस्, राम्रो गरेर गएकोलाई पनि सम्झिन्छ संसारले, राम्रो गरेर गएकोलाई पनि सम्झिन्छ, नराम्रो गरेर गएकोलाई पनि सम्झिन्छ। त्यही भएर मैले भने कि अब ल यो यो यो कुराप्रति राजनीतिक दलहरूले पनि राजनीतिक आफ्नो रोटी सेक्ने काम गरेको छ, मधेसका अगुवाहरू पनि चुरे जोगिएन भने मधेस मरुभूमि हुन्छ भन्ने गरेका छ, तर वास्तविक हटली कसैले पनि लागेको छैन। वास्तवमा यो तपाईँको चुरे यदि विनाश भयो भने मधेसका त तपाईँको अब ठिक छ, कसैसँग त्यस्तो सम्पत्ति होला भने त्यो अरू देशमा पनि गएर बाँच्न सक्छ, तर यहाँ त सबै कृषिमा आधारित व्यक्ति त्यही आफ्नै जन्मभूमिमा कमाउने, खोज्ने, जोत्ने अनि त्यहीँबाट जीवनयापन गर्ने, छोराछोरी पढाउने समुदायहरू छ, त्यत्रो हुँदाहुँदै कसैले बोलिरहेको छैन ल म पनि एउटा जीवनको अब यो चुरे भने अब बुझ्दै गए अनि ल लास्टमा मैले बुझेँ यो आमा हो, हाम्रो जन्म दिने आमाले दुध खुवाउनु भयो, उहाँ चाहिँ हामीले पानी खुवाएर हामीले यत्रो गर्नुभएको छ भने हामीले पनि गर्नुपर्छ भने जीवनमा आखिर के नै लिएर जानु छ? भात तरकारी खाए पनि त्यतिकै बाँच्ने हो, दुध दही खाए पनि त्यतिकै बाँच्ने हो, मासु खाए पनि त्यतिकै बाँच्ने हो, ल यसरी नै एकचोटि लडौँ न भनेर लडेको, अब जति दिनसम्म सकिने हो जबसम्म सास रहिरहन्छ, यदि जिउ अहिलेसम्म अब वाकरलाई हिँड्न सकेका छु यहाँसम्म आए, यदि हिँड्न सकेन भने सोसल मिडियाको अहिले ऊ छ, सोसल मिडियामै बोलिरहेको।
0: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मधेसमा बढ्दो पानी संकट र पानी संकटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरे विनाशका बारेमा उठिरहेका आवाजबारे चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मधेसमा बढ़दो पानी संकट र पानी संकटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरे विनाशका बारेमा उठिरहेका आवाजबारे चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बारम्बार चर्चा भइरहने चुरे विनाश र मधेसमा नदी दोहनबाट परेको सबैभन्दा ठूलो असर के हो भन्ने प्रश्नबाट यादवसँगको कुराकानीलाई जोडौं।
3: एक नम्बरमा तपाईँको पानीको समस्या, भूमिगत जलको समस्या हो। विगतका 4-5 सालदेखि पानी टंकरले बाँड्दै आयो। यो साल 1-2 पटक पानी परेको कारणले थामिएको हो, तर यसपालि पनि पानी बाँड्नै पर्छ। यदि अझ 15-20 दिन, तपाईँ यो रेकर्ड गरेर राख्नु, अझ 15-20 दिन यदि पानी परेन भने मधेसमा फेरि पानी बाँड्नै पर्छ। यो मुख्य समस्या हो। अर्को तपाईँको तापक्रमको वृद्धि हुँदै गइरहेको छ। यो त हुन त संसारकै कुरा हो, जलवायु परिवर्तनको कारणले संसारभरि नै तापक्रम वृद्धि हुँदै गइरहेको छ, तर विशेष गरी मधेसमा यसको असर पर्दै गइरहेको छ। अर्को तपाईँको आँपहरूको कुरा गर्नुहुन्छ भने फलफूलहरूको कुरा गर्दाखेरि पहिला आँप औषधी नछर्दा पनि तपाईँको मजाले जे जति हुन्थ्यो हुन्थ्यो, तर यदि आजकल औषधी यदि छर्नु भएन भने यदि त्यो बाँच्दैन, बाँच्यो भने पछि गएर किरा लाग्ने सबै
2: औषधि अनिवार्य भइसक्यो।
3: एकचोटि फेरि होइन, मोजर भन्छ क्या भोजपुरीमा हाम्रो, फुल फुल्ने बेलामा पनि औषधि छर्नु पर्छ, फुल सके पछाडि फेरि फल हुने बेलामा पनि औषधि छर्नु पर्छ, फल अलि ठुलो भए पछाडि पनि औषधि छर्नु पर्छ, फेरि पाक्ने बेलामा पनि औषधि छर्नु, अनि गएर त्यो आँप जोगिन्छ। यो त ठुलो असर हो नि त। त्यस्तै तपाईँको पहिला हामीहरू धान खेतमा गर्मी धान खेल्थ्यो क्या, होली खेलिसके पछाडि गर्मी धान भन्थ्यो क्या, त्यो रोप्ने गर्थे। त्यसमा एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो, लेकिन 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले काट्थे। तर आज तपाईँको 24 घण्टामा हेर्छु मटर चलेको चलेको चलेको गरिहाल्छ 24 घण्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम। भूमिगत जल त अब छैन नि, पुरै तल गइसक्यो, माथि छ, तापक्रम त्यस्तै बढेको छ। मधेसको भूमि पुरै पानी परेको बेलामा एकछिन उहुने, नत्र फेरि ज्वरो तपाईँको अब मान्छेकै जीव जस्तै पानीपट्टि गरे पछाडि एकछिन चिसो हुने, अलि टेम्परेचर घट्ने, पानीपट्टि गर्न छोडिदिए पछाडि फेरि तातेने।
2: खेतीपातीको लागत निकै बढाइदियो होइन,
3: बढाइदियो धानकै या गहुँकै अरू अन्य तपाईँको बालीहरूको कुरा गर्नुहुन्छ भने, खाद्यान्न बालीहरूको कुरा गर्नुहुन्छ भने, तेलहनको कुरा गर्नुहुन्छ भने, यदि औषधि छर्नु भएन भने, एक दिन ढिलो भयो भने, यदि तपाईँको र मेरो खेत छ होइन, एक ठाउँमा छ जग्गा, दुवैजना धान बाली लगाएको छु, अब तपाईँले आफ्नो बालीमा धान बालीमा त्यो किराको औषधि छर्नुभयो, मैले एक दिन ढिलो गरिदियो भने तपाईँको जग्गाको किराहरू आएर मेरो खेतको पुरै खाइदिन्छ।
2: भनेको एउटा पानीमा पनि भयो, तापक्रम वृद्धि भयो, फुल फुल्ने समयदेखि लगाएर लिएर विभिन्न किसिमको
3: तपाईँको आर्थिकसम्म पनि परिराखेको छ नि त। अब तपाईँको यो 2-3 महिना लेबरमा काम गर्ने मान्छेहरूलाई, खेतमा काम गर्ने मान्छेहरूलाई, कृषि क्षेत्रमा काम गर्ने मान्छेहरूले 10 बजेदेखि बेलुका 5 बजेसम्म काम गर्ने स्थिति छैन, बिहानदेखि तपाईँको 8-9 बजेसम्म गर्नुपर्छ, नत्र फेरि बेलुका 5-6 बजेदेखि 7-8 बजेसम्म गर्नुपर्छ। यस्तो स्थिति छ मधेसमा। त पहिला भौतिक पूर्वाधारहरूको काममा लेबरमा खट्ने मान्छेहरू पहिला दिनभरि काम गर्थ्यो, अब यो 2-3 महिना जब गर्मी त्यहाँ हुन्छ नि, अनि त्यो के गर्छ भन्दाखेरि बेलुका नाइटमा अब भौतिक संरचनाहरू बनिरहेको, यति परिवर्तन भयो,
2: काम गर्ने शैली पनि फेर्नु पर्ने बाध्यता नै आयो। यी सबै समस्याहरूमा एकदमै धेरै चर्चा हुने गरेको, संचार माध्यमहरू उठ्ने गरेको र स्थानीय बासिन्दाहरूले पटक पटक गुनासो गर्ने गरेको, पानीको कुरालाई एकदमै धेरै गुनासो गरेको पाए, किनकि त्यो त हुन त प्रत्यक्ष जनजीवनसँग जोडियो। पानीको बारे चाहिँ अलिकति विस्तृत चर्चा गरौँ न, कस्तो हातले चलाउने पम्पहरूमा मात्रै पानी सुकेको अथवा गहिरो ट्युबवेलहरूमा पनि पानी सुकेको कस्तो अवस्था छ?
3: फर्स्ट चरणमा त तपाईँको यो ह्यान्ड पम्प जुन हुन्छ त्यसको पानी सुक्यो। विस्तारित डिप बोरिङहरू, पहिला नै डिप बोरिङहरू, अब सरकार अहिले डिप बोरिङको कुरा गर्छ, तर आजदेखि यो डिप बोरिङ होइन नि, तपाईँको जमानादेखि हो डिप बोरिङ, जसमा तपाईँको दमकलहरू मोटरहरू बाँधेर मान्छेहरू आफ्नो कृषि सिँचाइ गर्थ्यो, त्यो डिप बोरिङहरू पनि मास्दै गयो। त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासिएको कारणले अब तपाईँको अहिले हालिराखेको सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700-800-1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। पहिलाको सरकारमा त ठिक छ, बुढापाका थियो, पढे लेखेको त्यति थिएन, होइन टेक्निकल त्यति ऊ थिएन, तर अहिलेको त सबैले छ नि त, डक्टर, इन्जिनियर, विभिन्न क्षेत्रमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिहरू छ, उहाँहरूले त यति त कम्तीमा सरल तरिकाले बुझिदिनु पर्यो नि त। पानी त यहाँ त उत्पादन हुने कुरा होइन नि त, त्यही बर्खा भए पछाडि, बारिश भए पछाडि त्यही पानी त पूर्ण भरण हुने नि त त्यो जमिन मुनि। अब त्यो आज 1000 हामीहरू तान्दैछौँ पानी, के 1000 फिट भन्दा तल पानी छ त्यसको ग्यारेन्टी सरकारले दिन सक्छ? दिन सक्दैन नि त। यदि त्यो ठाउँमा, यदि मेरै गाउँको कुरा गर्नुहुन्छ भने, बारा सिमरनगढ नगरपालिका वार्ड नम्बर 2 मुवाईको गाउँ कुरा गर्नुहुन्छ भने, यदि मेरै गाउँमा अब डिप बोरिङ गर्दैछ 1000, भोलि 1000 फिट मुनि पानी छ त्यसको सरकार पहिला ग्यारेन्टी गरोस् न। तर आम नागरिक बुझेको छैन यो कुरा, र जसले बुझेको छ त्यसले पनि बुझाउने प्रयास गरिराखेको छैन। हामीसित त्यति साधन स्रोत पनि छैन, हामी त्यति ठुलो बुवाको छोरा पनि होइन, हामी म पनि सामान्य किसान कृषक परिवारको छोरा हो। तर जोसँग साधन स्रोत छ, जसले यो देशका सबै नुन खाइराखेको छ, राज्यका ढुकुटीका तलबबाट खाइरहेको छ, त्यो मान्छेहरूले पनि बुझाउनु पर्ने हो नि त। तर आज यो बुझाउने नाममा तपाईँको प्रत्येक साल वर्षेनी अर्बौं रुपियाँ होटलमा सघाउँछ। होटलमा कार्यक्रम गर्दाखेरि, अन्तर्क्रिया गोष्ठी गर्दाखेरि तपाईँको त्यहाँको गार्डलाई थाहा हुँदैन के को कार्यक्रम हुँदैछ, त्यसलाई यति थाहा मात्रै हुन्छ फलानु अफिसको कार्यक्रम हुँदैछ, तर के को लागि हुँदैछ थाहा हुँदैन। अब फेरि त्यहाँ हामीहरू विद्रोह गर्छौँ, हामी भन्छौँ यो कार्यक्रम कम्युनिटी लेभलमा लग न, लाँदैन तिनीहरू।
4: पानी नै सुक्नुमा मध्य प्रदेशमा चाहिँ पछिल्लो समय एकदमै धेरै उठेको कुरा, यो वैशाख जेठपछि साउन भदौसम्म नै इनार र ट्युबवेलहरू पानी नआउने भन्ने कुरा बारम्बार उठिरहेका छन्। त्यसमा चाहिँ यो नदीहरूको अत्यधिक दोहन अथवा चुरे क्षेत्रमा अतिक्रमण अथवा वन मासिनु नै हो भन्ने कुरा चाहिँ कुनै अध्ययनहरूले देखाएका छन् अथवा हाम्रो परम्परागत ज्ञानले भन्छ?
3: होइन, विभिन्न अध्ययनले विभिन्न सोसियल मिडियामा आइराखेको कुरा हो। अब यति भइसक्दा पनि लगभग मलाई लाग्छ कि पढे लेखेको वातावरण क्षेत्रका मान्छे सबैले थाहा छ कि यही मासेको कारणले तपाईँको एउटा त जलवायु परिवर्तनको देशव्यापी नै असर हो, तर बढी जुन मधेसमा हेरिएको छ, तराई क्षेत्रमा हेरिएको छ, पहाड़का पानीका मूलहरू जुन सुक्दैछ यो मासिएको कारणले, र वन डाँडा काँडा चुरे क्षेत्र र तपाईँको खोला नाला र वन जङ्गल मासिएको कारणले हो भनेर यसलाई अब बढी प्रमाणित मलाई लाग्दैन कि गर्नुपर्छ। यो गाउँको कृषकलाई पनि थाहा छ यो कुरा, होइन? त्यो भएर अब सरकारले जुन अघि बजेटमा डिप बोरिङ कुरा गर्नुभयो त्यो ठिक छ, राम्रो हो, तत्कालीन व्यवस्थापनको लागि त्यो राम्रो हो, तर जुन कारणले त्यो समस्या भएको छ आज सिजना देशव्यापी, अब मधेसको कुरा, तराईको कुरा मात्रै रहेन, पहाड़मा पनि पानीका मूलहरू सुक्दै गइरहेको छ, यो देशव्यापी जुन समस्या छ त्यो समस्या कुन कारणले आयो, त्यो कारणमा त त्यो घाउमा त मलम लगाइदिनु पर्यो नि त। त्यो घाउमा मलम नलगाएर तपाईँको पानीपट्टि गर्नको लागि, जब घाउ ठूलो भइसकेको बेलामा पानीपट्टि गर्नको लागि बजेट 1 अरब छुट्याएर, अब कल्पना गर्नु त 1 अरबमा तपाईँको मेचीदेखि महाकालीसम्म चुरेलाई के गर्छ त? केही गर्दैन नि, त्यही हुन्छ, 10 लाख यो कार्यकर्ताले पार्दे, 10 लाख त्यो कार्यकर्ताले पार्दे, त्यो पनि 1 अरब सक्छ।
4: पुरानोमा जे हुन्थ्यो त्यस्तै हुने,
3: त्यस्तो
4: मधेसकै घरहरूको कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ सामान्यतया कुन कुन महिनामा तपाईँ मधेसबाट प्रतिनिधित्व गर्ने भएर मैले अलिकति मधेसको जोड गरेँ, किनकि तपाईँको कार्यक्रम अलिक बढीतिर केन्द्रित भएको हुन त, अहिले त पूर्व पश्चिम नै कार्यक्रम सञ्चालन गर्नुभएको छ, तर मधेसलाई अलिकति केन्द्रित गर्दा कुन कुन क्षेत्रमा अलिकति बढी पानीको चाहिँ पछिल्ला वर्षहरूमा दुःख हुन थालेको छ?
3: पर्साका विशेष गरी तपाईँको वीरगंज उपमहानगरपालिका पर्सा जिल्लाको, बारामा तपाईँको पर्सौनी गाउँपालिका, कलैया उपमहानगरपालिका, त्यस्तै तपाईँको महागढीमै पचरौता सिमरनगढ नगरपालिका लगायतका आदर्श कोतवाल, धेरै लगभग 5-7 वटा पालिकामा तपाईँको असर परेको छ। त्यस्तै रौतहटमा अलिक कम असर छ। त्यहाँ कम असर हुनुको कारण के छ भने, त्यहाँको भौगोलिक बनौट जुन छ, माथि चुरे र भावर क्षेत्र र दुवैतिरबाट नदी छ, त्यो नदी भनेको ठुल्ठूला नदीहरू हुन्, एकातिर बागमती नदी छ, एकातिर लाल बकैया नदी छ, त्यो नदीको कारणले तपाईँको त्यहाँ पानीको समस्या त्यति छैन। त्यस्तै सर्लाहीमा फेरि जानुहुन्छ भने त्यहाँ पानीको समस्या व्यवस्थित छ, मलाङवा नगरपालिका, हरिपुर पालिका, सबै ठाउँमा त्यहाँ पनि 5-6 वटा पालिकामा भाव स्थिति छ। त्यस्तै मौत्रीमा जानुहुन्छ भने खोलाहरूको छेउछेउको गाउँ अलि सुरक्षित छ, उताभित्र जलेश्वरतिर त्यही हालत छ पानीको, धम्सामा त सबै पालिकामा पानीको समस्या छ, ढल्केबरमा 20 वर्ष पहिला इनारमा पानी हुन्थ्यो, इनारबाट पानी मान्छे खान्थ्यो, तर आज सबैमा सुक्यो।
4: यी घरहरूमा चाहिँ पिउने पानी अथवा खाने पानी भनौँ त्यो मात्रै अलिकति बढी अभाव हो कि कुनै किसिमको पानीहरू पनि सुक्दै गएको छ, कस्तो छ?
3: होइन, सबै किसिमको पानी सुक्दै गएको छ। तपाईँको अहिले जुन पोखरी माछा पालनको लागि पोखरी जुन छ नि, 24 घण्टा त्यहाँ सालभरि यदि पानी हालिएन भने मटरले, अब त्यहाँ मटरले पानी हाल्नको लागि कोही 500 फिट गाडेको छ, कोही 1000 फिट गाडेको छ, 24 घण्टा मटर चलेको चले गरेका छ अनि त्यो माछा पालन गर्न सकेका छ। पहिला हामीहरू केटाकेटी हुँदाखेरि तपाईँको लगभग 12-14 वर्ष 15 वर्षको हुँदाखेरि हेर्दाखेरि पोखरीलाई सुखाउनु पर्थ्यो। यो वैशाख ज्येष्ठ महिनामा मटर लगाएर दमकल लगाएर पोखरीको पानी सुखाएर अनि माछा मार्थ्यो मान्छेहरू,
4: भनेको ठुल्ठुलो धेरै पानी भयो
3: जोसुकै पोखरीमा पानी सुखाए पछाडि मात्रै सुक्थ्यो, नत्र केही न केही पानी रहिरहन्थ्यो। तर माछा निकाल्नको लागि पोखरीका पानी सुखाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छेहरू, पानी हाल्ने स्थिति थिएन। 10 वर्ष पहिला तपाईँको 12 वर्ष पहिला मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मटर प्रयोग हुँदैन थियो, बर्खाको पानीले नै पुग्थ्यो। तर आजकल यदि 24 घण्टा पानी हालिएन भने सबै माछा मर्छ।
4: धाराहरूमा पनि त्यस्तै हो, पहिले माथि माथि नै पानी आउँछ।
3: म त तपाईँको यो भर्खर यो 5-6 वर्ष अगाडिसम्म मेरो घरको चपाकल 25 फिटमा थियो, पानी आउँथ्यो। त्यो कम भए पछाडि हामी लगभग 250 फिट जतिकोमा गरे।
4: त्यस्तै अवस्था त तपाईँलाई भन्नुभएको प्रभावी क्षेत्र सबैतिर
3: सबैतिर त्यस्तै छ, सबैतिर त्यस्तै छ। अब त्यो कारणले अब हेर्नु, यो पानी मान्छे के बुझ्छ कि पानी, अब यसले सिधा तरिकाले सरल तरिकाले के बुझ्न सकिन्छ भने मानव जीवनमा खानको लागि जुन कुराको पानी मात्रै जुनसुकै कुराको यदि खानको लागि जस्तो सुन छ होइन, सुन त महँगो भयो नि त। अब पानी जब खानको लागि जब समस्या छ भने अब कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, तपाईँको जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला, गाउँमा तपाईँ तराईमा प्रत्येक घरमा तपाईँको बाख्रादेखि लिएर तपाईँको गाई भैँसीसम्म पनि पाल्ने गर्छन् त, त्यता के असर पर्या होला? त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्या होला? अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला, यो बुझ्दैन के मान्छेहरू, यो सरकारले पनि बुझेको छैन, आम नागरिकले पनि बुझेको छैन।
4: आम नागरिकहरूले अथवा घर घरमा चाहिँ पानीको व्यवस्थापन अहिले कसरी गरिरहेका छन्, कस्तो समस्या?
3: अब गाउँ गाउँमा तपाईँको डिप बोरिङ गरेका छ, कतै पालिकाको लगानीमा भएको छ, कतै प्रदेश सरकारको लगानीमा भएको छ, कतै संघ सरकारको लगानीमा। तर आज त डिप बोरिङ गरेर अब एउटै धाराबाट 10 वटा परिवारलाई अहिले या एउटा गाउँले एउटा टोललाई अहिले धान्या छ, त्यो पानी सक्यो भने कहाँबाट ल्याउने? त्यही म अघि तपाईँले भने कि 1000 फिटसम्म अहिले जुन राज्यले जुन डिप बोरिङ गर्दैछ, त्यो राज्यले

0: त्यहाँ बाटो चाहियो, लाइन चाहियो, बिजुली चाहियो, सबै कुरा चाहियो। त्यो सबै कुरा पूर्ति गर्नको लागि फेरि जङ्गल फाड्नु पर्यो। त्यही फाड्दा फाड्दै अब यो सबै मासियो कारणले यो प्रत्यक्ष।
1: तपाईँले उठाइरहनु भएको कुरामा यो उत्खननलाई पनि अलिकति बढी जोड दिएर उठाउनुहुन्छ, जथा भएको उत्खनन भनौँ न, त्यो कुरालाई अलिक जोड दिनुहुन्छ। त्यसै कि नदीहरूमा साँच्चै अस्वाभाविक ढंगले नै उत्खननहरू भइरहेको तपाईँहरूले पाउनुहुन्छ कि, अथवा अहिलेकै अवस्थामा रोकौं भन्ने मात्रै तपाईँहरूको माग हो?
0: अब यो अस्वाभाविक पनि नभन्दा हुन्छ, अपराध भन्दा हुन्छ। अब तपाईँको अस्वाभाविक तरिकाले यदि हामीहरू 10 वर्ष पहिला भन्थ्यौँ भने सुहाउँथ्यो, मिलो मत पनि भन्थ्यो भने सुहाउँथ्यो, अब मिलो मत पनि नभन्दा हुन्छ। डाइरेक्ट अब सिडिओ र स्थानीय सरकार र सम्बन्धित निकायको आदेशमा भइराखेको छ भन्दा सुहाउँछ, सबैको आदेशमा भइरहेको छ। नत्र तपाईँको सिडिओ साहेब यदि प्रत्येक जिल्लाका, यदि मेरै 12 जिल्लाको कुरा गर्छु भने, 12 का सिडिओ साहेब 1 घण्टाको लागि इमान्दार भइदियो भने तपाईँको जेसिबी लिएर कसैको तागत छैन तपाईँको। यदि कोही नियम प्रक्रिया पुगेर गएको छ भने त्यो नियम प्रक्रिया भित्र रहेर तपाईँको आउँछ। अब यसले के अब अस्वाभाविक भन्ने अपराध भन्दा हुन्छ कि?
1: नदीको बिस्तरी पस्नी अथवा नदीको मुहान, नदीको संरक्षित क्षेत्रहरूतिर पनि गइरहेकै पाउनुहुन्छ तपाईँ?
0: हो, चारैतिर हो। तपाईँको तपाईँको पहाडमा अब हेर्नु, तराईमा तपाईँको ग्रेभल महँगो छ, ग्रेभलको अहिले व्यापक सबैको मिलो मतमा उत्खनन भएको छ तराईमा। पहाडमा तपाईँको माटो महँगो छ, गिटी बालुवा ढुङ्गा भन्दा तेब्बर चौगुना महँगो माटो छ। यहाँ तपाईँको जुन वन क्षेत्रमा माटो यदि राम्रो पाइराखेको छ भने त्यो वन क्षेत्रबाट माटोको तस्करी भइरहेको छ। मान्छे पत्याउँदैन, आम नागरिक पत्याउँदैन कि नेपालमा माटोको पनि तस्करी हुन्छ भनेर पत्याउँदैन। अब तराईमा पनि बिस्तारै अब माटोको पनि, पहिला यो पहाडमा मात्रै माटोको तस्करी हुन्थ्यो, अब तराईमा पनि बिस्तारै माटोको तस्करी सुरु भयो। किन सुरु भयो भने अब गाउँघरमा पनि तपाईँको भौतिक संरचनाहरू, व्यक्तिगत पर्सनल पनि बनेको बने गरेका छ। अब बन्दाखेरि सबैले अब ल उसको घरभन्दा अझ मेरो माथि हुनु पर्यो कुर्सी, होइन, घरको लेभल माथि हुनु पर्यो, त्यहाँ पनि माटो चाहियो। माटो चाहियो भने उब्जाउ जग्गा अब त्यो खोनेर आफ्नो हाल्दैन, त्यसले अब माटो किन्न खोज्छ। किन्न खोज्दाखेरि जसको बिक्री हुन्छ त्यसले त जथाभावीबाट चोरी गरेर ल्याएर बेच्छ। त्यो भयो पहाडमा पनि त्यस्तै, पहाडमा माटो नै पाउँदैन, पाउने ठाउँमा छ भने त्यहाँबाट ठुल्ठुला शक्तिहरूको संलग्नतामा तपाईँको माटो चोरी भइरहेको छ, तस्करी भइरहेको छ।
1: अहिले तपाईँले नै भन्नुभयो बजेटमा एक किसिमले अहिले चुरी संरक्षणको लागि बजेट नै कम भयो, र सँगसँगै सरकारले कता कता चुरी क्षेत्र लगायतको ठाउँमा चाहिँ उत्खनन गरेर ढुङ्गा गिटी बालुवा लगायतका यी वस्तु निर्माण जन्य वस्तुहरूको प्रयोग बढाउनुपर्छ भन्ने खालको सन्देश दिन खोजेको बजेटमा पाइन्छ। यदि हाम्रो चुरी क्षेत्रहरूमा उत्खनन बढायो भने भोलिका दिनमा त्यसले तराई मधेस लगायतको जनजीवनमा पार्ने एकदमै ठूलो असर के हुन सक्ला?
0: त्यो सिधा सिधी भन्दाखेरि सरकारले उत्खनन गरेर जति पैसा कमाउँदैन, राजस्व जति संकलन गर्न सक्दैन नि, त्यो भन्दा करोडौं गुणा बढी पैसा हालेर पनि पानीको पूर्ति गर्न सक्दैन सरकार। 1 रुपियाँ कमाउँछ यदि राजस्व यो ढुङ्गा गिटी चुरेको बेचेर भने पछि 1 करोड हालेर पनि पूर्ति गर्न सक्दैन। यो चुरे फेरि निर्माण गर्नुपर्ने कुरै त छोड्दैन, त्यो त हुँदै हुँदैन, त्यो सम्भवै छैन, एक दिनमा हुने कुरा। जुन आज जंगल मासियो, जुन हाम्रो तराईका 4 कोसे झाडी मासियो, आज सरकारले मलाई लाग्छ कि 10 सालको पनि 10 वर्ष आर्थिक वर्षको पनि बजेट मात्र त्यो 4 कोसे झाडी निर्माणमा लगाइदियो भने तै पनि 4 कोसे झाडी हुँदैन। फुलवारी हुन सक्छ तर 4 कोसे झाडी हुँदैन। 4 कोसे झाडी तपाईँको एक दिनमा या 1 सालमा 10 सालमा बनेको कुरा होइन नि, कति करोड कति लाख, कहिलेको कहिलेको
1: कहिलेको भन्ने थाहा भयो।
0: आज त हामीहरूले कतै बिरुवा रोपिराखेका छु भने मैले त यो बिरुवा जुन यो सेल्फी लिनको लागि मान्छे रोपे आउँछ कि, आफूले प्राकृतिक प्रेमी बनाउनको लागि सेल्फी लिनको लागि फोकटिया रोपे आउँछ, त्यो भोलि बिरुवालाई पानी कसैले हाल्यो कि हालेन त्योसँग केही मतलब छैन कि। कति ठाउँमा त म यतिसम्म हेरेँ कि रुखहरूको हाँगा टिपेर अनि माटो बेरेर रोपेर फोटो सेल्फी लिन्छ मान्छे पनि मैले हेरेँ, तर त्यसले चाहिँ प्राकृतिक झुक्दैन, त्यो पनि चाहिन्छ, एउटा हरा भरा एउटा राम्रो एउटा स्वस्थ प्राकृतिक र आफ्नो छेउछाउको वातावरणको लागि त्यो चाहिन्छ। तर वास्तविक यो जंगल जुन छ, जंगल हामीहरूले बनाउने होइन।
1: जस्तो सरकारले अहिले चाहिँ 46% भन्दा माथि वन क्षेत्र नेपालमा पुग्यो भने चाहिँ वन क्षेत्रहरू जोगाउन एकदमै धेरै राम्रो गरेको हुन्छ, तर सूर्यलाई हेर्दा अथवा मधेसको समस्यालाई हेर्दा त वन चाहिने वन त रहेनछ होइन। त्यसो भए
0: त्यो भन्नेहरू जति छ नि त्यो किताबमा भन्ने मात्रै हो, र भन्नेहरू व्यक्ति कहीँ न कहीँ यदि कोतल्दै जानु त्यो व्यक्ति मास्ने व्यक्ति अवश्य निस्किन्छ, या ऊ ननिस्के पनि मास्नेहरूबाट त्यसले केही न केही लाभ लिएको होला, त्यही भएर त्यो बोल्छ। कतै जङ्ग एउटा सामुदायिक वनले एउटा गाउँ राम्रो गरेर नेपाल राम्रो हुन्छ? तपाईँ एउटा सभ्य र या म एउटा जस्तो अहिले नै म चुरे संरक्षणको लागि यति लडिराखेको छु, वन संरक्षणको लागि लडिराखेको छु, एउटा मेरो मैले लडेर

0: मनाउने उहाँहरूको खेल छ।
1: हामी अन्तिम अन्तिम चरणमा आएका छौँ अलिकति कार्यक्रमको। अब चाहिँ अहिले तपाईँले एकदम जोड दिएर भन्नुभयो चुडी माई हाम्रो आमा बराबर भनेर, तराई मधेसको लागि यो चुरेको जंगल चाहिँ सधैँभरि जोगाइरहनु नै पर्ने होइन?
0: हो, यदि चुरे रेन्जलाई यदि संरक्षित राख्नु छ भने त्यसका फेदमा राखेका जंगललाई जोगाउनु पर्छ। जस्तो हाम्रो जीव सुरक्षित राख्नको लागि त लुगा माथिबाट ढाक्नु पर्छ नि त। त्यो सिधा रूपमा भन्दाखेरि चुरिया माईको आँचलका रूपमा मेची महाकाली रहेका चुरिया माईका जुन अङ्ग ढाकिएको छ त्यो जंगलले ढाकिएको, त्यो यदि हामीहरू मास्दैछौँ भने त्यो ठूलो अपराध गर्दैछौँ। त्यही माईको कोखबाट काखबाट आएका पानी हामीहरू पिएर आज हुर्किया छौँ। म एउटा मात्र नभएर चुरेको फेदमा उता भारतको सिमानासम्म बसेका सम्पूर्ण व्यक्ति मानव, त्यस्तै नेपालका जसले गएर तराईमा पानी खाएर आएको छ भने उहाँलाई पनि एक दिन खाएको पानीको कर्ज म उतार्न पनि म अनुरोध गर्न चाहन्छु। चुरे मियाको संरक्षणका निम्ति एक दिन बोलेर होस् या पोस्ट गरेर होस् या केही स्टाटस लेखेर होस् पनि त्यो ऋण उतार्न म आग्रह पनि गर्न चाहन्छु।
1: सूर्य त्यति महत्व छ भनेर तराईका बासिन्दाहरूलाई पनि बुझाउनु र राजनीतिक दलहरूलाई पनि बुझाउनु, सबैलाई बुझाउनु आवश्यक छ। तपाईँले त्यो प्रयास गरिरहनु भएको छ। त्यो सँगसँगै गिटी बालुवा लगायत उत्खनन कुरा गर्दा चुरेमा नगर्दा नै राम्रो छ होइन? तर तराईका नदीहरूमा पनि एकदम व्यवस्थित रूपमा गरिएन भने त फेरि हाम्रो निर्माण सामग्री लगायत कुरा पनि विकासको कुरा होला। व्यवस्थित रूपमा गर्न सकिने कुरा चाहिँ कतिको सम्भावनाका चित्रहरू हुन्?
0: व्यवस्थित गर्न सकिन्छ। वातावरणमा असर नहुने गरी भुछे भएर खरेर गएर तल डिपोजिट बढी भएको ठाउँबाट व्यवस्थित तरिकाले झिक्न सकिन्छ। तर त्यो कुन बेला हुन्छ? जब राज्यको सही नियत हुन्छ, सम्बन्धित निकायको सही नियत हुन्छ, त्यो बेलामा मात्रै
1: प्रयोग गर्नै नसक्ने भन्ने त होइन।
0: हो, प्रयोग गर्नै सक्ने भोलि तपाईँ हामीले नि घर बनाउनु पर्यो भने त चाहियो नि त, गिटी बालुवा त चाहियो, तर त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले गर्नु पर्यो। तर यहाँ के भएको छ भने कुनै नदीको लेभल चाहिँ पुल र लेभल दुइटै बिस्तारै जुड्दै गइरहेको छ, माथि गइरहेको छ, थुप्रै गरिरहेको छ। कुनै ठाउँमा उत्खनन गरेको छ तर त्यहाँ थुपुर्नुको कारण हेर्छु भन्दाखेरि त्यहाँको मैले गएर बालुवा हातमा राखेर हेर्दाखेरि त्यो बालुवा यिनीहरू काम लाग्छ। उत्खनन गर्नेहरूले कुन ठाउँलाई टार्गेट गर्छ, राम्रो बालुवा कुन ठाउँमा हो त्यो ठाउँमा खनेको खने गर्छ, बढी ढुङ्गा कहाँ निस्किन्छ त्यो ठाउँमा खनेको खने गर्छ, बढी राम्रो ग्रेभल कहाँ निस्किन्छ त्यो ठाउँमा खनेको खने गर्छ। त्यो त निगमन तपाईँको त्यो ऊ गर्नको लागि व्यवस्थित गर्न त राज्यको काम हुन्छ, राज्यको विभिन्न सम्पूर्ण निकायको काम हो नि त।
1: अब अन्तिममा जाँदै गर्दाखेरि चाहिँ तपाईँ एकजना अभियन्ताको हिसाबले, त्यो पनि दशकदेखि एकदमै धेरै प्रयास गरिरहनु भएको हिसाबले, तराई मधेसका पालिकाहरू र संघीय सरकारले पनि के गरिदियो हुन्थ्यो भन्ने आशा राख्नुहुन्छ यो समयमा, र जसले चाहिँ चुरे संरक्षण सहित तराई मधेसका समस्याहरू कम हुँदै जाउन्?
0: म त तपाईँको स्थानीय सरकारबाट आउँछु। स्थानीय सरकारले म के आग्रह गर्न चाहन्छु भने तपाईँको नगरभित्र रहेका प्राकृतिक स्रोत सम्पदालाई तपाईँ संरक्षण गर्नुहोस्, त्यसका अपराधी नबन्नुहोस्। आज जोगाउनुहुन्छ भने त्यो नगरका सम्पूर्ण जनताले मात्रै त्यसका सुख सुविधा भोग्दैन, तपाईँको पनि आउने सन्ततिले त्यही नगरभित्र बस्ने हो। आज पैसा कमाएर तपाईँ जहाँ गएर बसे पनि कुनै जरुरी छैन कि तपाईँको त्यही स्थिति रहिरहन्छ, आर्थिक रूपमा, सामाजिक रूपमा या शारीरिक रूपमा त्यही स्थिति रहिरहन्छ भने त्यसको ग्यारेन्टी हुँदैन। भोलिको दिनमा आर्थिक या सामाजिक या तपाईँको शारीरिक स्थितिमा केही उभायो भने तपाईँले पुनः त्यही फर्किनु पर्छ, तपाईँको आउने सन्तति पनि त्यही बस्छ। त्यही भएर त्यो प्राकृतिक भनेको आज लुट्ने व्यक्तिलाई संरक्षण गर्नुहुन्छ भने भोलि सबै स्थानीय सरकारका जुन स्थानीय सरकारले आज प्राकृतिक मास्नेहरूलाई संरक्षण गरेर जुन आज लाभ लिइराख्नु भएछ भने त्यसको तपाईँको प्रतिफल भन्नु नि त्यसको जरिवाना आउने सन्ततिले उहाँहरूलाई तिर्नुपर्छ, त्यसको साथसाथै सम्पूर्ण नगरवासीलाई पनि भोग्नुपर्छ। त्यो भएर त्यो प्राकृतिक सम्पदालाई जोगाऊ र मापदण्ड व्यवस्थित तरिकाले उत्खनन पनि गर्नु छ भने व्यवस्थित तरिकाले गरौं। त्यस्तै प्रदेश सरकारले पनि म आग्रह गर्न चाहन्छु, तपाईँहरूको जुन रवैया छ प्राकृतिक संरक्षणप्रति, अब यो ढोङ भयो, तपाईँहरूले पनि अब यसलाई सिरियसली लिएर हाम्रै आउने सन्ततिले आज जुन हामीहरू प्राकृतिक संरक्षण जति गर्न सक्यौं भने त्यो त्यसको राम्रो हामी आउने सन्ततिलाई सोच्न सकिन्छौँ, आउने सन्ततिलाई एकचोटि सम्झेर, जुन चुरेको सवालको कुरा हो या अवैध उत्खननको कुरा होस् या

0: तपाईँको वन जंगल क्षेत्रका कुराहरू तमाम विषय प्राकृतिक प्रति तपाईँहरू पनि अब अलिक गम्भीर भएर सातै प्रदेशले जुन एउटा त्यो वन निर्देशनालय एउटा पसलको रूपमा वन निर्देशनालय परिणत गर्नुभएको छ त्यसलाई वास्तविक वन निर्देशनालयको काम कर्तव्य के हो त्यतातिर मुभ गर्नुहोस्। त्यस्तै इमान्दार कर्मचारी कार्य र सम्पादनको आधारमा उहाँहरूले प्रोत्साहन गर्ने तपाईँहरू कदम अगाडि बढाउनुहोस्। त्यस्तै संघ सरकारले पनि म के आग्रह गर्न चाहन्छु भने स्थानीय र प्रदेश सरकारको संघ सरकार अभिभावक सम्पूर्ण थोक उहाँहरूसित छ भने उहाँहरूले नसकेको ठाउँमा तपाईँले चाहिँ पूरा सिरियसली हिसाबले त्यसलाई अब चुरेको कुरा गर्दाखेरि चुरेलाई संरक्षण गर्नको लागि कति बजेट चाहियो कसरी के गर्दा हुन्छ किनकि यो चुरे रह्यो भने पहाड सुरक्षित रहन्छ पहाड सुरक्षित रह्यो भने हिमाल सुरक्षित तिनै एकअर्कामा जुडेको विषयवस्तु हो। अब काठमाडौँमा बसेका केसरीलाई लाग्ला कि चुरे विनाश भयो भने मधेस मात्रै मरुभूमि हुन्छ मधेसको जनता होइन आज हामी मरुभूमि हुन्छौँ भोलि पहाड मरुभूमि हुन्छ पर्सि हिमाल त्यही भएर सबैलाई एकअर्कासँग जोडेको विषयवस्तु भएको हुनाले सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ र आम नागरिकले पनि जाग्नुपर्छ। यदि हाम्रो ठाउँमा प्राकृतिक मास्दैछ भने त्यसको असर मैले भोग्छु भने मलाई नै बोल्नुपर्छ पहिला अनि पछि राज्य बोल्छ। म नै बोल्दैन भने राज्य कहाँ राज्य त त्यस्तै
1: हुन्छ। यहाँलाई उज्यालोतर्फ धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद जुन अहिलेसम्मको यो अभियानको मार्फतबाट अनुभव अहिलेसम्म जुन प्राप्त गरेका थिए आम नागरिकसम्म र सम्बन्धित निकायहरूसम्म पुर्याउने जुन मौका दिनुभयो त्यसको लागि हजुरलाई पनि र उज्यालो नेटवर्कको सम्पूर्ण परिवारलाई पनि म धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजनर बस्नेत बिदा हुन्छु। नमस्कार।

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
0: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-88-8 98-12-35-88-8।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जान्छ।

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44282 42।
5: Come on, you will certainly be benefited.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार
2: उज्यालो रेडियो नेटवर्क।